0: जे भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा।
1: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै एकदमै दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन् एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि।
0: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जानेवाला
1: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन, बाबुआमा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ।
0: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको हुन सक्छ।
1: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
0: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिदा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
1: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ भने हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ।
0: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल?
1: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो भनेर चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहेनछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेको छ, त्यसैले उहाँहरू अब हुनुहुँदो रहेछ, हामी पनि आशा त हामीलाई नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, अब तर पनि तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला, डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छु कि, म किन बाँच्ने, मेरो कोही चाहिँ बहुनी छैन आमा पनि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने नि अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ।
0: त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो,
1: उमेरमा नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउ आमा त उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, अनि त्यो बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि फेरि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, अनि फेरि नर्मलमा फर्किन कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, जता गरे नि बाउआमालाई बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, अब किनभने एउटा चाहिँ कस्तो भने यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि, किनभने त्यो आफ्नो बसमा छैन, अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन्।
0: यदि त्यसो भए बाल बालिकाहरूमा त्यो उनीहरूलाई थप पीड़ा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
1: उनीहरूलाई त्यो अभिभावक
0: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि
1: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तारो साथीत्व बल्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ। तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नु पर्यो। जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ, हेर्नुहोस् होइन, ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु, म गुम्बा यस्तोमा राखिदिन्छु, सबै हुन्छ भन्ने मान्छे जान्छन् कि, अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन। त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीलाई अभिभावकलाई बुझाउनु पर्ने त्यो अर्को पाटो
0: होइन। अभिभावक विहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने,
1: फरक हुन्छ। छोरीको त झन् धेरै छ, छोराको पनि छ, फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने, अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने बेचिदिने, यस्ता खालका घटना त सुनिएका छन् नि।
0: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिकाको कुरा गर्दै हुनुहुन्थ्यो र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन् र बुवा आमा मध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौं देख्यौं होइन। अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुई मध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
1: एउटा कुरो चाहिँ कस्तो भने उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन। केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ यो एसओएस अब विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ।
0: समयको लागि कुराकानीवाला यहाँलाई धेरै धन्यवाद छ।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो असाध्यै महत्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ। यो तीनटा जिल्ला त असाध्यै प्रभावित भइहाल्यो तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन्। कर्णालीमा अस्ति जुम्लामा सबभन्दा धेरै परेका छन्, कालीकोटमा परेका छन्, हरेक जिल्लामा केही न केही मान्छेहरू त्यसमा परे, सल्यानमा पनि परे भेट्यो होइन। त्यसैले यो देशैभरको निम्ति पीड़ा हो होइन, र त्यो ठाउँका मान्छेको लागि त त्यो त्यो बयानै गर्न नसकिने पीड़ा हो। त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउनु र गलत र अफवाहहरूमा चाहिँ मान्छेले समय नदिउन् भन्ने मेसेज पनि यसले दिन्छ भन्ने मलाई लाग्छ। र यो फेसबुकमा बस्ने अनि अब यही अहिले बनाइदिए हेरेर यही हो साँचो भन्ने होइन, यो खालको नभएको राज्यले प्रमाणित गरेको छैन ल हाम्रो मान्छे भेट्यो भने यस्तोमा नअल्झिने मेसेजहरू चाहिँ यहाँहरूकोबाट जाओस्। यो समय दिनुभयो, धेरै धेरै धन्यवाद।
0: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा रसुवाको भोटेकोसी बाढीपछि नागरिकहरूमा प्रभावितहरूमा देखिएको मानसिक असर र सुधारका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्र र परिवारको समुदायको व्यक्तिले गर्न सक्ने काम खेल्न सक्ने भूमिकाको बारेमा सीएमसी नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कलागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 8 गते बिहिबार, सेप्टेम्बर 24 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमानको समयावधि बढ़ाइयो। प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
1: आज संघीय संसदका दुवै सदन र पाँच संसदीय समितिको बैठक। प्रधानमन्त्री बालनले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। मंगिर पहिलो साता भारत भ्रमणको तयारी।
0: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात सञ्चालनको निर्णय लिन यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमणको जोखिम।
1: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
0: र विशौं एसियन खेलकुदमा महिला कबड्डीको तेस्रो खेल नेपाल आज श्रीलंकासँग खेल्दै। कराटेमा नेपाललाई कास्य। विराटनगरमा सम्पन्न 23 वर्ष मुनिको टी20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोलिदेखि देशभर भारी वर्षाको आकलन पछि शिक्षा मन्त्रालयले जोखिममुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्नको लागि निर्देशन दिएको प्रसंग।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अति ठूलो पानी पर्ने गरिएको पूर्वानुमान र सम्भावित क्षतिको जोखिम टार्न आज र भोलि स्थानीय तहसंघको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा दिन आग्रह गरेको छ। मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको पत्रमा असोज 9 देखि 11 गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको छ। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज 9 देखि 11 गतेसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा स्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न, स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र गहिरो जोखिम पहिरोको जोखिम रहेको स्थानमा जान नदिन समेत आग्रह गरेको हो। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार गृह मन्त्रालयले पनि मार्तका निकायमा आवश्यकता अनुसार निर्देशन र निर्णय गरेको प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो।
3: अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन र बाढ़ी पहिरो तथा डुबानको जोखिम रहेका स्थानहरूमा नबस्नुहुन पनि आग्रह गर्न चाहन्छु। सरकारले यसको पूर्व तयारीका लागि सबै संयन्त्रहरूलाई सक्रिय बनाएको अवस्था छ। हामीले मनसून पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी सबै जिल्लाहरूमा यसअघि नै पठाइसकिएको छ। यो नेपाल जुन मौसम विज्ञान विभागले गरेको पूर्वानुमानको अवधिमा पनि सो प्रतिकार योजना अनुसार सबै जिल्ला स्थित संयन्त्रहरूलाई परिचालन गर्नका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि परिपत्र गरेको र त्यो अनुसार उहाँहरू परिचालित भइसकेको अवस्था छ।
1: यसैबीच जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढ़ी तथा आकस्मिक बाढ़ीको अनुसन्धान अवधि पूर्वानुमानको अवधि बढ़ाएको छ। केन्द्रले अब प्रमुख नदीहरूमा बाढ़ीको पूर्वानुमान 3 दिनबाट बढ़ाएर 6 दिनसम्म र नेपालभरका ससाना नदी तथा खोलामा आउने आकस्मिक बाढ़ीको जोखिम पूर्वानुमान 24 घण्टाबाट बढ़ाएर 48 घण्टासम्म पूर्वानुमान गर्न सकिने जनाएको हो। अनुसन्धान केन्द्रले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ प्रणाली हिजोदेखि कार्यान्वयनमा ल्याइएको छ। यसअघि प्रमुख नदीहरूमा बाढ़ीको जोखिमबारे 3 दिनसम्मको पूर्व सूचना उपलब्ध हुँदै आएकोमा अब त्यसलाई बढ़ाएर 6 दिनसम्म पुर्याइएको हो। यसरी पूर्वानुमानको अवधि बढ़ाउँदा सम्भावित बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिमबारे पनि पहिले नै जानकारी प्राप्त हुने र त्यसका आधारमा पूर्व तयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकारका लागि थप समय उपलब्ध हुने केन्द्रका उप कार्यकारी निर्देशक तथा प्रवक्ता डाक्टर राजन भण्डारीले बताउनु भएको छ।
0: यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने बारेमा प्राविधिक विश्लेषण गरिनेछ र त्यसैका आधारमा जोखिम क्षेत्रमा रहेका सर्वसाधारण नागरिकलाई हरेक घण्टा सूचना जानकारी दिइने पनि उप्रेतीले बताउनुभयो।
4: सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ, सतर्क रहनको लागि नम्बर दुई 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
0: पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश स्थानमा पानी परेको छ भने एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि मापन गरिएको विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले जानकारी दिनुभएको छ। भोलिदेखि देशभर भारी वर्षाको आकलन गरिएको हो। पानी पर्न भने हिजोबाट नै शुरू भइसकेको छ। उत्तर अण्डमान सागरमा विकसित भई बंगालको खाड़ी हुँदै आएको न्यूनचापीय क्षेत्रका कारण आज बिहिबारदेखि वर्षा बढ़ने अनुमान गरिएको हो। नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ़ने र शुक्रबारबाट तीन दिन देशभर पानी पर्ने आकलन गरिएको बताउनुभयो। भारी वर्षापछि बाढ़ी पहिरो आउन सक्ने उच्च जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयले 77 जिल्लालाई नै निर्देशन दिइसकेको छ। दुई वर्ष अघिको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा बिहिबार आजदेखि 4 दिन राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राखी बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि सड़क र मौसमको अवस्था बुझेर मात्रै सवारी साधन चलाउन सवारी चालक र व्यवसायीलाई अपील गरेको अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
5: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढंगबाट वर्षा हुने भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठक गरेको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
1: अब संघीय संसदका दुवै सदनको बैठक बस्ने प्रसंग। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बोलाइएको छ। यसैगरी संघीय संसद अन्तर्गतका विभिन्न 5 विषयगत समितिको बैठक पनि आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा 2 नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यता राष्ट्रिय सभाको बैठक पनि अपरान्ह 1:15 लागि 15 मिनटमा बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यवहार पढ़ेर सुनाउनुहुने कार्य तालिका रहेको छ। यस लगतै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने पनि कार्यसूची तय गरिएको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनिम वागेले लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। साथै विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुहुनेछ। यसैबीच आजै विभिन्न 5 संसदीय समितिका बैठक पनि बस्दैछन्। निर्धारित कार्यतालिका अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला र सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक पनि बस्दैछ।
0: प्रधानमन्त्री बालेन्द्र साहब हिजो राति अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्न उहाँ न्यूयर्क स्थित राष्ट्र संघको मुख्यालयमा पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरण तथा न्यूयर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको छ। अमेरिका पुगे लगतै उहाँले आम महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श शुरू गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको हो। महासभाको उच्चस्तरीय सत्रमा स्थानीय समयअनुसार बिहिबार राति 8 बजेर नेपाली समयअनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेण्डा सहितको सम्बोधन भाषण तयार गरिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने जानकारी दिइएको छ। यसैबीच न्यूयर्कमा गत 4 असोजदेखि रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले भने विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्तालाई तीव्रता दिनुभएको छ। उहाँले भारतीय समकक्षी डाक्टर एस जयशंकर सहित विभिन्न देशका समकक्षी र राष्ट्रसंघीय उच्च अधिकारीसँग भेट गर्नुभएको हो। खनाल र जयशंकर बीच प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, दुई देश बीचका द्विपक्षीय परियोजना तथा पछिल्ला आपसी सहमतिका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले मंगसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला न्यूयर्कमा भएको यो भेटलाई दुई देश बीचको आगामी उच्चस्तरीय सम्वादको तयारीका रूपमा पनि विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले 7 र 8 मंगसिरमा भारत भ्रमण गर्ने लगभग तय भइसकेको स्रोतहरूले बताएका छन्। जयशंकरको भेट अत्यन्तै उपलब्धिपूर्ण रहेको परराष्ट्र मन्त्री खनालले पनि सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढीपछि प्रभावितको स्वास्थ्यमा देखिन सक्ने जोखिम,
6: स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव, सेना र प्रहरीलाई जलविद्युत आईपीओमा 2% शेयर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा निजामती विधेयकबारे लोकसेवाको सुझाव, यसै साथ शीर्षकमा नरेन्द्र सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकको मस्यौदा परामर्श सहित यसै साता सरकारलाई फिर्ता पठाउने अन्तिम तयारी गरेको छ। आयोगका पदाधिकारीको विभिन्न चरणमा बसेको बैठकले विधेयकको मस्यौदामाथि छलफल गरेर टुङ्गोमा पुर्याएको छ। त्यस्तै स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवाना शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपरको कसूरमा कसूरदारलाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता समेत गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा जलविद्युत आयोजनाबाट 56% उद्धार शीर्षकमा मित्र भण्डारीको खबर छ भने नेपाललाई थप सहयोग गर्दै अमेरिका शीर्षकमा अर्को खबर प्रकाशित छ। अमेरिकाले नेपाललाई थप 3,10,00,000 रूपियाँ डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री सुशील खनालसँग राजनीतिक मामिला हेर्ने अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले हिजो न्यूयोर्कमा भेटवार्ता गर्दै नेपाललाई हिमबाड़ी पछिको पुनस्थापनामा थप सहयोग गर्ने घोषणा समेत गर्नुभएको हो। त्यस्तै भित्रपृष्ठमा ऊर्जा र सिंचाईको पुनरुत्थानका लागि 8 खर्ब लाग्ने अनुमान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै एडीबीले घटायो नेपालको आर्थिक वृद्धिको प्रक्षेपण 4.1% रहने संशोधित अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। एसियन विकास बैंकले आर्थिक वर्ष 2083-84 नेपालको आर्थिक वृद्धि दर 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत जुलाईमा प्रक्षेपण गरिएको भन्दा 0.4% कमी हो। त्यस्तै लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्न माग शीर्षकको खबर छ भने अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड़ियो पोखरा शीर्षकमा फरिन्द्र अधिकारीले लेख्नु भएको खबर पनि प्रकाशित छ।
0: आजका सबैजसो पत्र पत्रिकाले फ्लाई दुबईले पोखरा दुबई व्यावसायिक उडान शुरू गरेको बारेमा खबर छापेका छन्। पहिलो उडानबाट 113 यात्रु नेपाल आए अनि 153 जना त्यसतर्फ गएका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईको उडान शुरू भएसँगै पोखरालाई अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्धन, आर्थिक गतिविधिको विस्तारसँगै काठमाण्डु केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न ऐतिहासिक अवसर समेत रहेको टिप्पणी गर्नुभयो। उडान शुरू भएसँगै हवाई मार्गबाट दुबईसँगै मध्यपूर्व, यूरोप, अफ्रिका लगायतका 250 भन्दा धेरै शहरसँग पोखराको पहुँच पुगेको पनि उहाँले उल्लेख गर्नुभयो। 31.58% बढ़्यो आयात, निर्यातमा 61.86% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। भोटेकोशी बाढ़ीले रसुवा नाका बन्द भए पनि चीनतर्फको आयात निर्यात दुवैमा वृद्धि भएको तथ्याङ्कले देखाएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर, उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, किरा परेको कच्चा पदार्थबाट गुतपाक शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। किरा परेको र म्याद गुज्रिएको कच्चा पदार्थ प्रयोग गरेर गुतपाक र पुष्टकारी बनाएको पाइएपछि ढुङ्गे अड्डा स्थित उद्योगलाई बन्द गरिएको छ अनि अनुज्ञान पत्र बिनै गुतपाक र पुष्टकारीको उत्पादन भएको पाइएको छ। मंगलबार राति सोही ठाउँमा रहेको गुतपाक उद्योग बज्रबाराही भण्डारमा पनि विभागले अनुगमन गरेको थियो। त्यसक्रममा अनुज्ञान पत्र बिनै गुतपाक र पुष्टकारी उत्पादन गरिरहेको फेला परेको थियो। उपभोक्ता थप सचेत बन्नुपर्ने भएको छ। कालीकोटका तत्कालीन भूमि आयोगका अध्यक्षसहित 12 जना विरूद्ध भ्रष्टाचारको मुद्दा चलेको बारेमा रमेश रावलले सुर्खेतबाट लेख्नु भएको खबर पनि छापिएको छ। लम्बियो कांग्रेसको पालिका अधिवेशन अनि देउबा समूहका नेताको जिम्मेवारी खोसियो शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा बुधबार अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि शुक्रबारसम्मको लागि लम्ब्याइएको छ। बुधबार 56 जिल्लाका 512 पालिकामा अधिवेशन शुरू भएको छ भने बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ। नेपाली कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला पालिकाको नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरूको जिम्मेवारी खोसेको पनि खबर छापिएको छ। भोटेकोशी बाढीका विस्थापितलाई कहाँ र कसरी गरिँदैछ पुनस्थापना शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। पुनस्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नुवाकोटमा 2,665 रोपनी 6 आना अनि रसुवामा 591 रोपनी 2 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान गरेको छ। विस्थापितलाई आवास व्यवस्थापनको तयारी गरिएको हो। नागरिक दैनिकमा लघु वित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। घरदैको पानी भण्डार शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर छ भने द्रुत मार्ग तेस्रो पटक म्याथप शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सरकारले बहुचर्चित परियोजना फास्ट ट्र्याक द्रुत मार्ग निर्माणको अवधि फेरि थपेको हो। तेस्रो पटक म्याथ थपेर निर्माणको अवधि 2086 चैत मसान्तसम्म पुर्याइएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ भने रहेनन् केयूका संस्थापक शर्मा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। अदालतको आलोचनामा उत्रिए राष्ट्रपाका वकिल सांसद शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ भने पोखरेल र पौडेल लच्किएपछि ओलीको पल्ला भारी शीर्षकमा गंगा बिसीले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। सुडानमा पछिल्लो समय हिंसा बढ़दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य संकट झन गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्र संघका मानव अधिकार निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र संघीय मानव मामिला समन्वय कार्यालयका अनुसार पूर्वी र दक्षिण दारफुर राज्यमा भएका विभिन्न झडपमा कम्तीमा 13 जनाको मृत्यु भएको छ। हिंसाका कारण स्थानीय बजारहरू प्रभावित हुनुका साथै ठूलो संख्यामा मानिसहरू आफ्नो घर छोडेर विस्थापित भएका छन्। एलनिनोका कारण बढ़ेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब 4,51,000 मानिसको मृत्यु हुन सक्ने अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले जून 2026 फेब्रुअरी 2027 एलनिनोका कारण हुने अतिरिक्त गर्मी जन्य मृत्युको यस्तो अनुमान गरेका हुन्। जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ़दो ऊर्जा लागतको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढ़ी हुने अध्ययनले देखाए को अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघमा अमेरिका र इरानका प्रतिनिधि बीच धेरै राम्रो वार्ता भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा मध्यपूर्वमा फेब्रुअरीमा युद्ध शुरू भएपछि पटक पटक $100 भन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय भने उक्त स्तर भन्दा तल झरेको हो।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। क्रान्तेका तेन्जिङ शेर्पाले पुरूष कुमुते 84 किलो भन्दा माथिको तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएको हो। सेमी फाइनलमा तेन्जिङ इरानका महमूद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा पराजित भएपछि उहाँले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। यसैबीच विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा हिजो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। ड्रीम टू प्लेयर 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको बाधी उदयपुरले जितेको छ। नेपाल प्रिमियर लीग एनपीएल फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगिताको राउण्ड रोबिन लीग चरणमा उदयपुरले 4 खेल जित्दै अपराजित रूपमा उपाधि उचालेको हो। र कर्णाली प्रदेशमा आगामी मंगिर 16 गतेसम्म आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि जिल्ला संयोजक तोकिएको छ। प्रदेश खेलकुद विकास परिषदले 10 जिल्लाका लागि 5 संयोजक तोकेको हो।
1: बाढ़ी प्रभावितको स्वास्थ्य समस्या समाधानमा सरकारवाला सरकारी निकायको भूमिका सबैभन्दा धेरै महत्वपूर्ण विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: महिना तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा हुन सक्ने स्वास्थ्य जोखिमको कुरा। भोटेकोशी बाढ़ीपछि प्रभावितमा देखिने तत्काल र दीर्घकालीन समस्या अनि समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँग कुराकानी गरेका छौं।
6: केही ट्रमाहरू भएको छ भने उपचार, केही महामारी फैलिन सक्ने छ भने प्रिभेन्सन र उपचार, जस्तो खोप लगायतका कुराहरू अघि नै आइसक्यो, पोषणका कुराहरू र अनि अहिले पछिल्लो अवधिमा देखिन सक्ने चाहिँ यो मानसिक सामाजिक यो मानसिक समस्याहरू, स्वास्थ्यका कुराहरू, यी कुराहरूमा हामीले अलिकति योजना बनाएर योजनाबद्ध रूपमा हामी त्यसका एक्सपर्टहरूसँग बसेर स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ।
0: विगतको विपद र अहिलेको विपदलाई हेर्ने हो भने हामीले अलि कुन कुन खालको महामारी फैलिन सक्छ त्यसमा हामीले सावधानी अप्नाउनु पर्यो।
6: पानीजन्य महामारीहरू जस्तो हैजा, जन्डिस भन्छ, हेपाटाइटिस भन्छ, मलेरिया, डेंगूहरू पनि हुन सक्छ, अनि त्यसपछि सरुवा रोगहरू जस्तो एउटा ग्रुपमा मानिसहरू बसेका छन्, जस्तो रुगाखोकी, न्युमोनियाहरू हुन सक्छ, दादुराहरू फैलिन सक्छ, यस्ता अनि छालाका रोगहरू हुन सक्छन्। सँगसँगै मानसिक समस्या जस्तो छुट्टा छुट्टै बसेका मानिसहरू अहिले एउटा सेल्टरहरू एकै ठाउँमा बस्नु परेको छ, ती कुराहरूलाई हामीले अलि हेर्नुपर्ने हुन्छ।
0: सरुवा रोग अथवा कुनै महामारी नफैलियोस् भन्नको लागि यो व्यक्तिगत रूपमा जो होल्डिङ सेन्टरमा बस्नु भएको छ अथवा प्रभावित हुनुहुन्छ उहाँले के कुरा ख्याल गर्नु पर्यो र अरू सरकारवाला निकायको भूमिका के हुन्छ?
6: नेपाल सरकारले र सम्बन्धित निकायहरूले गर्न हुने के गर्न नहुने के भनेका जुन कुराहरू छन् त्यो कुरालाई उहाँहरूले पनि मानिदिनु पर्यो, स्वीकार दिनु पर्यो। स्थानीय स्वास्थ्य कर्मीहरूले दिएका अथवा सम्बन्धित निकायहरूले दिएका कुराहरूलाई मनन गर्नु पर्यो र आफूमा लागू गर्नु पर्यो। खानपानका कुराहरू हुन सक्छन्, सुरक्षाका कुराहरू हुन सक्छन्। यति बेला स्वास्थ्य सुरक्षा सँगसँगै बाल बालिकाहरू अपहरणमा पर्ने महिलाहरू अथवा किशोर किशोरीहरू माथि अरू शारीरिक आक्रमणहरू हुने त्यस्ता कुराहरू पनि हुन सक्छन्, ती कुराहरूमा ध्यान दिनु पर्यो।
0: अभिभावकको भूमिका चाहिँ के हो? जो अहिले होल्डिङ सेन्टरमा हुनुहोला अथवा नहुला हुनुहोला, अघि यहाँले भने जस्तै किशोरी बालबालिकाको विषय पनि त्यतिकै जोखिमपूर्ण छ, अभिभावकले के कुरामा ध्यान दिने?
6: अभिभावक पनि अहिले ट्रमामा हुनुहुन्छ, आघातमा हुनुहुन्छ, उहाँहरू पहिले त आफै एउटा आफूले आफैलाई सम्झाएर सामान्य अवस्थामा आउने कोसिस गर्नु पर्यो। अर्को उहाँहरूको अभिभावकीय भूमिका, जस्तो भोलि सेल्टरका कुराहरू होलान्, बाल बालिकाहरूको शिक्षा दीक्षाका कुराहरू होलान्, स्वास्थ्यका कुराहरू होलान्, अब रोजगारी आदिका कुराहरू होलान्, त्यसमा समुदायसँग मिलेर अथवा स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: आजदेखि 3 दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमान समयावधि बढ़ाइयो। प्रतिकार योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र
6: बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँगको कुराकानी सँगै हामी साझा

0: प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने मंगसिर पहिलो साता भारत भ्रमणको तयारी।
1: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य संक्रमणको जोखिम।
0: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
1: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीको तेस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्ने करातेमा नेपाललाई कास्य।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विश्लेषक भरत दाहाल पक्राउ परेको सन्दर्भमा। विभिन्न विषयमा समसामयिक राजनैतिक लगायत अरू कूटनीतिक क्षेत्रमा उहाँले विचार राख्दै आउनु भएको थियो, तर चिया खाँदै गर्दाखेरि पक्राउ गरिएको र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिन खोजेको भनेर सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणीहरू पनि भइरहेको छ। एउटा बन्द कोठा जस्तो कुनै चिया पकाउने ठाउँ अथवा चिया खाने चिया घर जस्तो देखिन्छ, जहाँ एकजना भरत दाहाल जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर केही खाँदै गरेको र बिस्कुटका दुई चार टुक्रा र एउटा चियाको कप पनि त्यहाँ देखिन्छ। र त्यति नै खेर त्यहाँ एकजना प्रहरी पुगेका छन् जसको दाहिने हातमा हतकटी यसरी झुण्डाइएको छ र ती केही भन्दैछन्। माथि त्यहाँ यस्तो लेखिएको छ, भू राजनीतिक कारणले तपाईँलाई पक्राउ गर्ने आदेश छ, अरू विश्लेषण चाहिँ चौकीमै गरौंला।
1: हस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई प्रकाश सन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नमस्कार। कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम वेबसाइट cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यलाई केन्द्रित गर्नेछौं।
1: कार्यक्रम पोषण संवादको आज भएको सीमित स्रोत साधनबाट पोषिलो खानेकुरा कसरी बनाउने भन्ने विषयमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज स्टुडियोमा हुनुहुन्छ पोषणविद रुबिना कार्की। यहाँलाई स्वागत छ।
2: नमस्ते, धन्यवाद मलाई कार्यक्रममा बोलाउनु भएकोमा।
1: रसुवाबारी जोडिहालौं। रसुवाबारी गइसकेपछि त्यहाँनिर खाद्यान्नको अभाव भइरहेको छ। जति पनि राहत पुगेको छ ती राहत साधन जुन चीजबीजहरू छन् ती चीजबीजहरूबाट पनि पोषिलो खानेकुरा चाहिँ कसरी बनाउन सकिन्छ होला, यहाँलाई मेरो पहिलो प्रश्न।
2: अहिलेको जुन अवस्था छ, हामीले पोषण भन्दा पहिला त त्यो खाना सुरक्षित छ कि छैन नै पहिला त्यसलाई इन्स्योर गर्नु पर्यो। अब पानी पनि कस्तो छ, हामीले खाना पकाउने पानी सुरक्षित छ कि छैन त्यसमा पहिला ध्यान पुर्याएर बल्ल पोषणको

0: कुरा गर्न मिल्छ अब यदि हामीले जुन पानी प्रयोग गरिरहेको छौँ पकाउनको लागि त्यो नै सुरक्षित छैन भने जतिसुकै पोषक तत्व होस् खानामा हाम्रो शरीरले त्यसलाई लिँदैन र त्यसको सट्टा हामीलाई अझ अरू रोगहरू लाग्न सक्छ त्यही भएर चाहिँ हामीले पहिला चाहिँ सुरक्षित खाना दिनु पर्यो त्यो पछिको कुरा चाहिँ पोषण अब तपाईँले सोध्नु भएको कुरा जस्तै भएकै स्रोत साधनबाट चाहिँ कसरी पोषक पोषिलो खानाहरू कसरी प्राप्त गराउने उहाँहरूलाई भन्दाखेरि चाहिँ जे जस्तो छ जस्तै भटमास भयो जुन त्यही फल्ने कुराहरू हुन्छ भटमास भयो कोदो भयो फापर भयो त्यस्तै कुराहरूलाई चाहिँ हामीले संलग्न गर्न सक्छौ न कि अब जुन चाउचाउ बिस्किटमा मात्रै त्यो नराम्रो भन्न चाहिन मैले तर त्यसमै मात्रै चाहिँ केन्द्रित नहुने जे जति त्यहाँ स्रोत साधन छ त्यसलाई पनि कसरी अब त्यसलाई मिठो बनाएर बालबालिकाको कुरा गर्यो भन्दा हामीले जाउलो मात्रै दिएर त खानु हुँदैन कसरी त्यसलाई मिठो बनाएर र मिठोको साथसाथै चाहिँ कसरी सुरक्षित रूपमा चाहिँ त्यसलाई बनाएर खुवाउने भनेर पनि हामी त्यसमा पनि ध्यान दिनुपर्छ
1: स्थानीय स्तरमा उपलब्ध भएका खानेकुराहरू पोषिलो हुन्छन् ती खानेकुराहरूलाई चाहिँ प्राथमिकताका साथ राख्यो भनेदेखि चाहिँ राम्रो हुन्छ भन्ने हो
0: हजुर हामीले अरू कुराहरू जुन अब उहाँले चाउचाउ बिस्किटहरू पनि खाइरहनु भएको होला त्यसलाई नराम्रो नभन्दै अब त्यसका साथसाथै चाहिँ अरू के छ स्रोत साधनहरूमा जस्तै मैले अहिले भर्खर पनि भने कोदो फापर मकैहरू हुनसक्छ भटमास हुनसक्छ किन भन्दा हाम्रो शरीरलाई चाहिने विभिन्न तत्त्वहरू हुन्छ जस्तै कार्बोहाइड्रेट प्रोटिन फ्याट त्यो सबै चाउचाउ बिस्किटबाट पुग्दैन सो अब जे जस्तो खानेकुराहरू त्यहाँ पाइन्छ जस्तै भटमास त्यसले प्रोटिन दिने भयो गेडागुडी हुनसक्छ दाल भयो त्योबाट हामीले प्रोटिन जन्य कुराहरू अब अभाइलेबल छ भने अन्डा दुध दही यो सबै पनि खानु पर्यो त्यसका साथसाथै अब हामीलाई एनर्जी दिने खानेकुराहरू भयो जस्तै कोदो मकैहरूको कुरा भयो त्यो भयो र अब छ भने तेल पनि अब हामीले पकाउने माध्यम बनाएर पनि दिन सक्छौँ त्यसरी चाहिँ हामीले सबै कुरा प्राप्त गर्ने सबै पोषक तत्त्वहरू प्राप्त गर्न सक्छौँ र त्यसका साथसाथै हामीले धेरैचोटि हामीले मिस गर्ने भनेको चाहिँ खनिज तत्त्वहरू हो त्यो खनिज तत्त्वको लागि सागसब्जी हुनसक्छ या अब अहिले कुन तरकारीहरू छ सिजनमा या कुन फ्रुट्सहरू अभाइलेबल छ त्यसलाई पनि हामीले खानामा इन्क्लुड गर्नुपर्छ अब यो भन्नको साथसाथै चाहिँ के हुन्छ भन्दा बाढीले चुटेको खानेकुराहरू पनि हुनसक्छ जस्तै अब कुनै बालीहरू बारीको पानीले छोएको बालीहरू हुनसक्छ अब त्यो खाँदाखेरि चाहिँ हामीलाई झन् फाइदा हुनुको साटो नोक्सान हुन्छ
1: यसमा चाहिँ अब जस्तो अहिले बाढी प्रभावित क्षेत्रमा हेर्दाखेरि चाहिँ राहतको नाममा धेरै जसो चाउचाउ बिस्कुट अनि चिउरा दालमोट चाहिँ एकदमै धेरै पुगेको छ र कतिपय होल्डिङ सेन्टरमा बसिरहेका बालबालिका जो हुनुहुन्छ उहाँहरूले चाहिँ दिउँसो खाजाको रूपमा चाहिँ प्राय जसो त्यस्तै चिजबिजहरू चाहिँ खाइरहनु भएको पनि देखियो चाउचाउ बिस्कुटलाई यहाँले अब नराम्रो त भन्न मिल्दैन भनेर अघि नै भनिसक्नु भइसक्यो होइन सो यो चाउचाउ बिस्कुट चिउरा दालमोट जस्ता सुक्खा खानेकुरा र प्याकेटमा आउने खानेकुरा छन् तिनलाई पनि पोषिलो चाहिँ कसरी बनाउन सक्छौ त त्यसो भए
0: अब जस्तै चाउचाउको सन्दर्भमा कुरा गर्ने हो भने त्यसमा हामीले पकाएर खाने फेरि भने पकाउँदाखेरि सुरक्षित पानी प्रयोग हुनु पर्यो पकाएर खाने र त्यसमा अब जे जस्तो सिजनमा भएको तरकारीहरू सागसब्जी हुनसक्छ अरू तरकारीहरू हुनसक्छ त्यो राख्ने अन्डा राख्ने त्यसरी चाहिँ हामीले त्यही चाउचाउलाई पनि अलिकति पोषण दिने खानेकुरा बनाउन सक्छौँ अब बिस्किट खाँदाखेरि फुका भन्न सजिलो होला तर अब यदि दुध अभाइलेबल छ भने दुधसँग बिस्किट खाने या फलफूलहरू त्यसका साथसाथै फलफूल पनि खाने तिनीहरू खानेकुरा आफैमा नराम्रो भनेर चाहिँ भन्न मिल्दैन किनकि यस्तो अवस्थामा त्यो खानेकुराहरूले नै ज्यान बचाइरहेको हुन्छ भुइँचालोको कुरा भयो या अहिले जुन बाढीको सिचुएसन भयो त्यसमा त्यो खानेकुराहरूले धेरै साथ दिएको छ मान्छेहरूलाई सो त्यो खानै हुँदैन भन्ने चाहिँ होइन तर त्यसमा चाहिँ पोषण एड गर्ने धेरै तरिकाहरू चाहिँ हुन्छ
1: जस्तो सुरुवाती दिनमा एक दुई दिनसम्म यहाँले भने जस्तै चाउचाउ बिस्कुट त्यो हाम्रो चाहिँ बाँच्ने आधार नै भन्यो होइन तर लगातार चाउचाउ बिस्कुट चिउरा दालमोट मात्रै खाइरहँदाखेरि त त्यसले शरीरमा कतै न कतै हानि पनि पुर्याउन थाल्छ कि भन्ने चिन्ता पनि छ नि त्यतातिर त्यो हुँदै गर्दाखेरि चाहिँ अब अहिले 10 गते गएको बाढी आज असोज 2 गते भइसक्यो होइन यतिका दिनसम्म आइसक्दाखेरि पनि चाउचाउ बिस्कुट चिउराकै भरमा बाँच्नु पर्यो भने त शरीरलाई पक्कै पनि बेफाइदा गर्ला होइन अब त्यसमा तपाईँले देख्नु भएको चाहिँ जस्तो होल्डिङ सेन्टरमा बसिरहेका बेला बिहानको खानामा हामीले के बनाउन सक्छौँ दिउँसोको खाजामा हामीले के खुवाउन सक्छौँ साँझ के हुन सक्ला त
0: जस्तै बिहानको कुरा गर्दाखेरि सबैभन्दा सजिलो अन्डा यदि माछा मासु खानु अब अहिलेको सिचुएसनमा सायद यो खान्छु यो खान्न भन्ने पनि त्यस्तो छैन होला
1: भोक ठुलो हुन्छ
0: भोक ठुलो हुन्छ बाँच्न नै ठुलो कुरा भयो सो अन्डा अण्डा भयो या अण्डा खाँदै खान्न भन्ने मान्छेलाई पनि दुध दिन सक्यो त्यो भयो त्यसका साथसाथै गिडागुडी छ भने चना या भटमास छ भन्नुभयो भटमास पनि दिन सक्यो बिहानको खानामा र अर्को कुरा अब यदि सातु बनाउन सकिन्छ भने भटमास मकै जुन त्यही फले
1: चामल
0: भयो चामल त उहाँले अब दिउँसो पनि खानुहुन्छ तर अब प्रोटिन पुर्याउनकै रूपमा हेर्ने हो भने चाहिँ अब भटमास भयो चना भयो त्यो मात्रै हालेर पनि सातु बनाउन सक्यो त्यसलाई दुधसँग दिने र सातु र दुधसँगै अण्डा पनि दिने त्यसरी चाहिँ हामीले बिहानको खानेकुरामा त्यसरी प्रोटिन कार्बोहाइड्रेट फ्याट सबै कुरा जुन चाहिन्छ उहाँहरूलाई त्यो पुर्याउन सक्छौ दिउँसोको खानामा नेपालीलाई दाल भात तरकारी जति
1: प्यारो
0: पनि भन्ने केही पनि हुँदैन र पोषण तत्व दिने पनि केही हुँदैन सो अब दाल भात तरकारी नै खाने सो दाल भयो अनि त्यहाँ फल्ने तरकारीहरू भयो भात भयो त्यसले पनि हामीलाई ब्यालेन्स डाइट या सम्पूर्ण आहार चाहिँ पुर्याउन सक्छ त्यसका साथसाथै दही छ भने झनै राम्रो किन भन्दा हाम्रो डाइजेसनलाई पनि हेल्प गर्छ त्यसले त्यसका साथसाथै प्रोटिन पनि दिन्छ अब साँझको खाजामा के खाने भन्दाखेरि अब फलफुल हुन सक्छ जे छ त्यहाँ फलफुल या यसमा हामीले अब बिस्किट ठुक्राउनै हुन्छ भन्ने पनि छैन बिस्किट दुध खाँदा पनि भयो साँझको खाजामा चाहिँ अब जे फलफुल हुन सक्छ फलफुल दिन सक्यो यो समयमा चाहिँ अब के दिन्छ अहिलेको सिचुएसनमा चाहिँ
1: त्यहाँनिर खराहत त टन्नै पुगेको छ होइन तर दिउँसोको खाजाहरूमा चाहिँ त्यस्तै चिउ चाउचाउ हुन्छ कि
0: चिउरा
1: मोमो पिज्जा बर्गर त्यस्तो दिइरहेछन् केटाकेटीहरूलाई अनि अलिक उहाँहरूलाई चाहिँ त्यही चाउचाउ नै हुन्छ क्या प्राय जस्तो चाहिँ
0: सो साँझको खाजामा चाहिँ हामीले चिउरै छ भने पनि चिउरा दुध चिउरा खान सक्यो दही चिउरा खान सक्यो चिउरा अण्डा खान सक्यो सो साँझको खाजामा त्यो भएर रातिको खानामा त अब दाल भात तरकारी नै पनि खान सकिन्छ जे हामीले बिहान खान्छौँ त्योभन्दा अलिकति भेराइटीको लागि गेडागुडीको झोल र भात खान सक्यो तर त्यस्तै अब हामीले यसरी सबै खानाको जुन वर्ग हुन्छ या फुड ग्रुप्स भनिन्छ त्योबाट खाना लियौँ भने चाहिँ हामीले आफूलाई चाहिने पोषण तत्त्वहरू चाहिँ पुर्याउन सक्छौँ
1: यो बेलामा जस्तो बालबालिकाको लागि चाहिँ पोषणमा ध्यान दिनुपर्ने विषय के छन् होला जुन चाहिँ अहिले छुटाउनु हुँदैन जस्तो लागेको तपाईँलाई
0: जस्तै अब बालबालिका भन्नाले छ महिना मुनिको बालबालिका हुनुहुन्छ भने उहाँलाई एक्सक्लुसिभ ब्रेस्ट फिडिङ जुन भनिन्छ त्यो चाहिँ कन्टिन्यू निरन्तर रूपमा दिइराख्नु पर्यो बाढीको ऊ छ भनेर चाहिँ त्यसलाई रोक्नु भएन छ महिनाभन्दा माथिको बालबालिका हुनुहुन्छ भने चाहिँ अब उहाँको लागि त्यति दुधले आमाको दुधले मात्रै पुग्दैन सो त्यसका साथसाथै चाहिँ अरू खानेकुरा अब यसमा छुट्टै खाना बनाएर खुवाउने अवस्था नहुन सक्छ इन्धन नहुन सक्छ सो त्यस्तो कन्डिसनमा चाहिँ हामीले अब ठुला मान्छेहरूलाई जे बनाएछौँ त्यसलाई नै थोरै गिलो बनाएर अब दाल भात तरकारी नै हुनसक्छ थोरै गिलो बनाएर चाहिँ उहाँहरूलाई खुवाउन सक्छौँ त्यसका साथसाथै सातु दुधको कुरा आयो त्यो पनि हामीले बालबालिकाहरूलाई खुवाउन सक्छौँ सो त्यसरी चाहिँ हामीले उहाँहरूलाई पोषण तत्व दिन सक्छौँ
1: अलि ठुला बच्चाहरू जस्तो जो चाहिँ अब स्कुल जाने उमेरका बालबालिकाहरू छन् त्यस्ता बच्चाहरूको लागि चाहिँ अहिले पोषणमा ध्यान दिनुपर्ने विषय चाहिँ के छन् त
0: यस्ता समूहका बालबालिकाहरूमा कम हुने विशेष गरी कम हुने भनेको चाहिँ प्रोटिन हो सो अब यस्तो जुन माहौल छ अहिले त्यसमा हामीले प्रोटिन कसरी दिन सक्छौँ भन्दाखेरि जुन हामीले ठुला मान्छेहरूका लागि नै कुरा गर्यौँ अण्डा दुध दही गेडागुडी यही सबै खानेकुराहरू चाहिँ उहाँहरूलाई पनि त्यही दिने हो तर हामी बालबालिकाहरूको कुरा गर्दाखेरि चाहिँ उहाँहरूको बढ्ने उमेर हो सो हामीले भन्दा अलिकति बढी खानु पर्ला तर जे जस्तो हामीले अडल्टले नै खाइ ठुला मान्छेहरूले नै खाइरहेछौँ त्यही नै हामीले उहाँहरूलाई दिन सक्छौँ
1: जस्तो अब खानेकुराको कुरा गर्दाखेरि चाहिँ अब हामीले कोदो मकै भटमासको कुरा गर्दै गर्दाखेरि चाहिँ कतिपयलाई अब त्यो मिठो लाग्दैन नि त होइन मिठो नलाग्न सक्छ ती चिजहरूलाई पनि रैथाने चिज बीजहरू छन् नि जुन त्यसलाई चाहिँ अझ मिठो तरिकाले बालबालिकाको अगाडि चाहिँ कसरी प्रस्तुत गरिदिन सक्छौँ
0: दाल भात नमन पर्ला होइन उहाँहरूलाई सो दाललाई नै हामीले तपाईँहरूलाई थाहा छ होला बारा जस्तो बनाउँछौ नि सो दालको रोटी बनाएर खुवाउन सकियो या मामलाई अब खानालाई भुटेको भात त मनपर्छ अण्डाहरू त्यसमै हालेर भुटेको भात अण्डा तरकारीहरू हालेर भुटेको भात बनाएर खुवाउन सकियो या रोटी यदि पिठो उपलब्ध छ भने चाहिँ त्यसकै विभिन्न परिकारहरू बनाएर चाहिँ खुवाउन सकिन्छ जस्तै हलुवा हुन सक्यो घिउ हालेर थोरै घिउ तेल जे छ घिउ चिनी हालेर या सक्खर जे छ त्यहाँ जे अभाइलेबल छ त्यसकै हिसाबमा चाहिँ हामीले बनाएर खुवाउन सक्यौँ. अब पिठो भनेर रोटी सुक्खा रोटी नै दिनुपर्छ भन्ने चाहिँ छैन,
1: परौठा बनाउन सक्यो
0: परौठा बनाउन सक्यो. अब के स्रोत साधनहरू छ त्यसलाई हेरेर चाहिँ हामीले त्यसमा ध्यान दिएर चाहिँ अब खानेकुराहरूको परिकारहरू बनाउन सकिन्छ.
1: त्यसमा चाहिँ अब जसले आश्रयस्थल व्यवस्थापन गरिरहनु भएको छ उहाँले चाहिँ के ध्यान दिनु पर्ला, खानेकुरा को सरसफाई, अघि यहाँले स्वच्छ खानपानको कुरा गर्नुभयो होइन, त्यस सँगसँगै पोषण पनि जोडेर हेर्दा.
0: पहिला त प्राइमेरी कुरा भनेको त स्वच्छ पानी नै हो, जुनमा हामीले खाना बनाउँछौँ, हात धुन्छौँ, दाँत माझ्छौँ, त्यो शुद्ध स्वच्छ हुनु पर्यो. सो अब हामीले स्वच्छ पानी कसरी बनाउने भन्ने नै प्रश्न आउला. अब त हामीले योभन्दा अगाडि कुरा गर्दाखेरि चाहिँ जारको पानीहरू त पुगिरहेको छ या मिनरल वाटरहरू अभाइलेबल छ भन्ने कुरा भयो, तर अब सधैँ त्यसमै निर्भर पनि हुन सकिँदैन. सो त्यहाँको पानीको स्रोत जुन छ, अब बारीकै पानी त हामीले त्यसलाई प्रयोग गर्नै मिल्दैन किनभने त्यसबाट संक्रमणहरू हुन सक्छ. तर जुन घरका पानी घरको धाराबाट आउने पानीहरू छ यदि हेर्दा सफा छ भने पनि त्यो सुरक्षित हुन्छ भन्ने चाहिँ छैन. त्यही भएर अब सबसे सजिलो भनेको पानी उमालेर खानु भयो, उमालेर रूम टेम्परेचरमा राखेर ढक्कन लाएर अब त्यसलाई छोपेर राख्नु पर्यो ताकि अरू किटाणुहरू नआओस्. सो त्यसरी पानीलाई सुरक्षित राखेर त्यो पानी चाहिँ हामीले पकाउनमा प्रयोग गर्न सक्यौं. अर्को भनेको अब कुनै पानी धाराबाट आउने पानी पनि फोहोर देखिने पानीहरू पनि हुन्छ. सो त्यस्तो छ भने चाहिँ मलमलको कपडामा त्यसलाई पहिला फिल्टर गरेर बल्ल त्यो पानी उमालेर अनि भाँडामा राखेर छोपेर राख्नु पर्यो,
1: छान्नु पर्यो मलमलको कपडामा.
0: यदि हेर्दै मलिलो देखिन्छ भने सकबाट त्यो नखाएकै ठिक छ, तर अब केही पनि छैन भने चाहिँ त्यसरी मलमलको कपडाले त्यसलाई फिल्टर गरेर बल्ल त्यसलाई उमालेर खानु पर्यो या आफ्नो जे जस्तो छ, जस्तै मुखमा लाग्छ जुन ब्रस गर्दा भयो मुखको स्रोतबाट पानी त्यसमा पनि जान्छ. सो त्यस्तो अवस्थामा चाहिँ हामीले सुरक्षित पानीहरू युज गर्नु पर्यो. अब सुरक्षित पानी प्रयोग गरेर बनाएको खाना चाहिँ अब कसरी त्यसलाई पोषित बनाउने भन्ने कुरा आयो. अब त्यही हो जुन बिहानको कुरा गर्यो हामीले, गेडागुडी छ भने गेडागुडी अन्डा दुध दही यो भएको अवस्थामा चाहिँ यही खानेकुराहरूमा केन्द्रित भएर हामीले बिहानको खानेकुराहरू खान सक्यौं. दिउँसोमा दाल भात तरकारी जे छ तर ती जे अभाइलेबल छ त्यसको हिसाबमा पकाएर खान सक्यो. बेलुकी पनि अब राति सकिन्छ भने रोटी तरकारी दही दुध यो जुन जनावरको स्रोतबाट आउने हुन्छ, दुध दही भयो, अब माछा मासु अन्डा भयो, यो सबै पनि हामीले हाम्रो खानामा चाहिँ इन्क्लुड गर्यो भने चाहिँ हामीले प्रोटिन पनि पर्याप्त पाउँछौँ र साग सब्जी तरकारी फलफुलहरू पनि हामीले खायौँ भने चाहिँ खनिज तत्व जुन चाहिन्छ हामीलाई त्यो पनि पुर्याउन सक्छौँ.
1: सरसफाई सँगसँगै स्वच्छ खानपान र पोषणमा पनि ध्यान दिनु पर्यो भने
0: सबसे पहिला सरसफाई त्यो पछि पोषणको कुरा गरिन्छ.
1: जस्तो अब अहिले ज्यादा बाढी गयो ती क्षेत्रहरूमा चाहिँ स्थानीय स्तरमै उपलब्ध भएका खानेकुराहरू चाहिँ के छन् होला, त्यो उपलब्ध भएका साधनहरूलाई चाहिँ कसरी पकाएर खान सकिन्छ होला?
0: नुवाकोट भयो, रसुवा भयो, त्यहाँ पाउने खानेकुरा भनेको धादिङ पनि भयो, त्यहाँ पाउने खानेकुरा भनेको कोदो मकै फापर कुनै कुनै ठाउँमा माथिल्लो भेगहरूमा फापर कोदोहरू पनि पाइन्छ, चामल नै पाउन सकिन्छ, भटमास भयो, यो सबै त्यही नै उपलब्ध हुने खानेकुराहरू भयो. अब भटमास हामीले अघि पनि मैले भनेको थिएँ त्यसलाई धुलो बनाएर पहिला भुटेर धुलो बनाएर सातुको रूपमा भटमासमा चना हालेर त्यसलाई भुटेर सातुको रूपमा बनाएर राख्न सक्यो. अब त्यो भनेको ड्राई कुरा भयो, दुधसँग हालेर मिसाएर अब जुन बेला पनि खान मिल्यो नि त, सो कन्भिनियन्ट हुन्छ. सो दुधसँग पानीसँग हालेर चाहिँ हामीले त्यो सातु खान मिल्यो. अर्को भनेको अब मकै नै भयो, मकैको हामीले पिठो पनि बनाउन सक्छौँ, रोटी खान भयो, अनि त्यसका साथसाथै मकै हामीले उसिनेर पनि खान सक्छौँ. अब बच्चाहरूलाई खुवाउनको बालबालिकाहरूलाई खुवाउनको लागि चाहिँ त्यसमा अब हामीले नुन प्याज यो सबै हालेर पनि मकैलाई तरकारी जसरी पकाएर पनि खुवाउन सक्छौँ. अर्को भनेको त्यसमा थोरै चिनी हालेर घिउमा भुटेर पनि मकैलाई चाहिँ अलि स्वादिलो बनाएर चाहिँ बच्चाहरूलाई खुवाउन सक्छौँ. मकै भयो, फापरको रोटी बन्छ, ढिँडो बन्छ, कोदोको त्यस्तै ढिँडो बन्ने भयो, रोटी बनाएर खुवाउन सकिन्छ. अब रोटीमा पनि हामीले सुक्खा रोटी भन्दा पनि त्यसमै प्याज अनि धनियाँ मरमसलाहरू हालेर चाहिँ स्वादिलो बनाएर बालबालिकाहरूलाई विशेष गरी त्यसरी पनि खुवाउन सकिन्छ।
1: खानेकुरासँगै अब यहाँले भन्नुभएको खानेकुराहरू त्यहाँ उपलब्ध छन्, बालबालिकाले खाइरहेछन् रेगुलर जस्तै, होइन अब अण्डाको कुरा दिने पछि पनि खाइरहेछ, होइन। यो खानेकुरा दिने कुरामा चाहिँ सन्तुलित बनाउन चाहिँ कतिको जरुरी छ?
0: विपदको अवस्थामा सन्तुलित आहार जुन एउटा नर्मल मान्छेलाई या नर्मल सिचुएसनमा हुन्छ त्यो रहँदैन, बन्दा हुन सक्छ जे छ अहिले सिजनमा त्यो खाने, किन भन्दा माटोमा धेरै लाइक अब जस्तै सागको कुरा गऱ्यौँ त्यसमा धेरै किटाणुहरू हुन सक्ने चान्स भयो जुन बारीको पानीले ऊ भएको भएर, त त्यसका साथै अरू तरकारीहरू पनि छन् नि त, काउली भयो, बन्दा भयो, सिमी, बोडी, यो सबै जे जे छ त्यसलाई नै हामीले खानामा कसरी राखेर हामीले खनिज तत्त्वहरू पुर्याउने भन्ने कुरा आयो। अर्को त्यसका साथसाथै फलफूल हुन सक्छ, अब केरा भयो, अरू स्याउ हुन सक्छ, सो त्यो फलफूललाई पनि आफ्नो खानेकुरामा दिने, उहाँहरूलाई खानेकुरामा दिने, अनि दुध, दही, यो सबै कुराहरूबाट चाहिँ हामीले जो चाहे सबै न्युट्रियन्ट नपुग्ला, सबै पोषक तत्त्वहरू उहाँहरूलाई नपुग्ला, तर हामीले सक्दो जे जस्तो छ त्योबाट चाहिँ उहाँहरूलाई अहिलेको लागि, अहिलेको सन्दर्भमा चाहिँ हामीले उहाँहरूलाई पुर्याउन सक्छौँ। त्यसरी
1: अलिकति अब हामीले पोषणको कुरा गर्दै गर्दाखेरि चाहिँ पोषणयुक्त खानेकुरा भन्ने बित्तिकै चाहिँ एकदमै धेरै महँगो, अलि पैसा तिरेर हुन्छ नि, अब काजु, बदाम, किसमिस त्यस्तो खालको खानेकुरा चाहिँ इमेजिन हुन्छ कि टक्क दिमागमा, होइन। पोसिलो खानेकुरा चाहिँ महँगो नै हुन्छ के हुन्छ?
0: जरुरी छैन कि पोसिलो खानेकुरा महँगो हुन्छ, जस्तै भटमासकै कुरा गरौँ, त्यसमा हामीलाई चाहिने प्रोटिन पर्याप्त मात्रामा हुन्छ, तर त्यो अब त्यही फल्ने भएको भएर महँगो हुँदैन। त्यसका साथसाथै भटमासबाट बन्ने अरू कुराहरू पनि हुन्छ, जस्तै सोया चङ्क, त्यो तपाईँलाई थाहा, सोया बडीहरू हुने भयो, त्यसका साथसाथै अब टोफू बन्छ, यो सबै हामीले अफोर्ड गर्न सक्ने मूल्यमै पाइन्छ।
1: अरू तर सोयाबिन भयो, टोफू भयो, यो चाहिँ यसमा चाहिँ भिटामिन अथवा पोषक तत्त्व नै हुँदैन, किनभने त्यो सबै रस चुसिसकेको हुन्छ भन्ने खालको पनि छ कि समुदायमा चाहिँ।
0: हामीले एउटा कुरा के बुझ्नुपर्छ भने एउटा खानेकुराबाट मात्रै सबै कुरा प्राप्त गर्न सकिँदैन, त्यही भएर हामीले भेराइटीको कुरा आउँछ यसमा, डाइभर्स खानेकुराको कुरा आउँछ,
1: सन्तुलित भोजन,
0: सन्तुलित आहार कसरी आउँछ त धेरै खानेकुराहरूबाट मिलेर, एउटै खानेकुरामा भटमास खाएर सबै पुग्छ मलाई भनेर सोच्नु भएन, सोयाबिन खाएर सबै पुग्छ भनेर सोच्नु भएन, तर केही न केही त दिन्छ त्यसले, प्रोटिन दिन्छ। अब त्यसका साथसाथै अरू खानेकुराहरू, अब अरू खानेकुरा जस्तै मकै अनि चामल भयो, पिठोको कुरा जस्तै भयो, हाम्रो कोदो फापरको कुरा गर्यो, त्योबाट हामीलाई एनर्जी दिने कार्बोहाइड्रेट पाउन सक्छौ, त्यसका साथसाथै फाइबर, आइरन, क्याल्सियमहरू पनि पाइन्छ, तर सबै कुरा चाहिँ एउटै खानेकुराबाट चाहिँ हामीले खोज्नु गल्ती हो।
1: हाम्रो स्थानीय स्तरमै उपलब्ध जुन खानेकुरा छन् ती खानेकुराहरू पनि हाम्रो शरीरको लागि पोषणयुक्त छ, त्यो उत्तम छ समग्रमा भन्दा, छोट्याएर भन्दाखेरि
0: हजुर। अब हामी दुध दहीकै कुरा गरौँ, जुन त्यही उपलब्ध हुने कुराको भयो, त्यसमा प्रोटिन छ, जुन चाहिने चिल्लो पदार्थहरू छ, चिल्लो पदार्थले सोच्ने जस्तै फ्याट सोल्युबल भाइटामिन भनिन्छ त्यो छ, सो त्योबाट पनि हामीले धेरै कुराहरू पाउन सक्छौँ। त्यहाँ पाउने अन्नहरू चामले भयो, कोदो फापरमा धेरै मात्रामा खनिज तत्त्वहरू पाइन्छ, त्यसै गरी अब जुन लोकल खानेकुराहरू हुन्छ, तरकारीहरू भयो, फलफूल भयो, त्यसमा पर्याप्त मात्रामा भिटामिन, मिनरल्सहरू पाइन्छ। सो महँगो हुनुपर्छ या विदेशबाट नै आयात हुनुपर्छ या अब त्यसको अङ्ग्रेजीमा एकदमै राम्रो सुनिने नाम हुनुपर्छ भन्ने चाहिँ छैन।
1: अब अलिकति कुरा गरौँ, कुन चिज चाहिँ अहिले खानु हुँदैन जसले चाहिँ पोषणमा पनि प्रभाव पार्छ, स्वास्थ्यमा त्यसै पनि प्रभाव पार्ने भयो तपाईँले देख्नु भएको?
0: एउटा नर्मल सन्दर्भमा भन्नुभयो,
1: बाढी प्रभावित क्षेत्र र नर्मल सन्दर्भमा दुइटैमा,
0: त्यसको कुनै पनि एउटा खानेकुरा चाहिँ विष र अर्को खानेकुरा चाहिँ अमृत भन्ने हुँदैन, कन्टेक्स्ट हुन्छ कि खानेकुरामा। अब कुनै कुरा जस्तै मैले बिस्किटकै कुरा गरेँ, चाउचाउकै कुरा गरेँ, भुइँचालो या अहिलेको जुन एक दुई दिन जुन बाढी पीड़ितहरूलाई उहाँहरूलाई सास दिने काम त्यसले गरेको छ, त्यो नराम्रो एकदमै अब खानै हुँदैन भन्ने कुरा भएन, तर कन्टेक्स्ट इम्पोर्टेन्स, अब अहिलेको सन्दर्भमा यदि पकाउन मिल्ने छ खानेकुराहरू उहाँहरूलाई प्राप्त भइरहेको छ भने चाहिँ धेरै विभिन्न सोर्स जस्तै अब खनिज तत्त्वहरू को कुरा गरेँ मैले, फ्रुट्स, भेजिटेबल्स, सबै भेराइटीबाट चाहिँ खानेकुराहरू खानु पर्यो। सो अब त्यसमा यो नराम्रो यो राम्रो भनेर भन्नु भन्दा
1: अलिकति पोषणमा प्रभाव पार्ने खानेकुराहरू हुन्छ नि, अलिक नकारात्मक प्रभाव पार्ने खानेकुराहरू पनि छन् जुन चाहिँ यहाँ अहिले भन्न एकदमै आवश्यक छ भन्ने खालको।
0: सबसे पहिला त मैले भने सेफ खाने कुरा हुनु पर्यो है. अब यदि त्यो एकदमै पोषण छ त्यसमा तर दूषित छ या त्यसमा संक्रमित पानी हामीले प्रयोग गरेका छौँ भने त्यसले हामीलाई नकारात्मक जुन अब हाम्रो हेल्थ इफेक्टहरू हुने भए आउँछ. अब कुनै खानेकुराहरू जस्तै अब हामीले हेल्थ कन्डिसनको कुरा गर्यौँ भने चाहिँ कुनै खानेकुराहरूले झन् बढी हानि गर्न सक्छ.
1: जस्तो
0: मधुमेह भएको मानिसहरूमा अब उहाँहरूलाई कार्बोहाइड्रेट जन्य कुरा मात्रै दियो भने उहाँहरूलाई इफेक्ट गर्न नराम्रो इफेक्ट गर्न सक्छ. अब जस्तै हामीले प्रेसर भएको बिरामीहरू हुनुहुन्छ र उहाँलाई चाहिँ नुन मात्रै भएको जस्तै प्याकेटको खानेकुरामा त असाध्यै धेरै मात्रामा सोडियम हुन्छ. सो त्यो त्यस्तो खानेकुराले उहाँहरूलाई धेरै हानि गर्न सक्छ. त्यही मैले भने नि सन्दर्भमा डिपेन्ड गर्छ खानेकुरा राम्रो हो कि नराम्रो हो. मैले यसै अब यो खानेकुरा चाहिँ विष हो, यो खानेकुरा चाहिँ अमृत हो, यो खानुभयो भने 100 वर्ष बाँच्नुहुन्छ, यो खानुभयो भने तुरुन्तै मर्नुहुन्छ भन्ने चाहिँ हुँदैन. सन्दर्भमा डिपेन्ड गर्छ.
1: अब अहिलेको जुन क्षेत्र छ वायु प्रभावित क्षेत्रहरूको सन्दर्भमा रहेर कुराकानी गर्नु पर्दाखेरि चाहिँ जस्तो यहाँले भन्नुभयो गर्भवतीले खाने खानेकुरा होइन, ज्येष्ठ नागरिकहरू अनि दीर्घ रोगीहरू, सुगर प्रेसर, मोटु सम्बन्धी समस्या भएका बिरामीहरूले खाने खानेकुराहरू त फरक फरक हुन्छ नि त. तर अहिले होल्डिङ सेन्टरमा अथवा आश्रय स्थलमा चाहिँ एकै खालको खानेकुरा सबलाई पाकिरहेछ. इभन सुत्केरीलाई पनि त्यही खाना, बच्चालाई पनि त्यही खाना, 80 वर्षको वृद्ध मान्छेलाई पनि त्यही खाना छ नि त. यस्तो अवस्थामा चाहिँ के ख्याल गर्नु पर्ला?
0: यस्तो अवस्थामा चाहिँ खानेकुराको पोषणमा ध्यान दिनुपर्छ. अब जस्तै मैले मधुमेहको कुरा गरेँ, उहाँहरूलाई कार्बोहाइड्रेट जन्य कुराहरू धेरै खानु हुँदैन. सो कार्बोहाइड्रेट केमा हुन्छ, जस्तै चामलमा भयो या यस्तै अन्नहरूमा हुने भयो, धेरै मात्रामा आलुमा हुने भयो, त्यसको पोर्सन चाहिँ कम गरेर दाल, गेडागुडी अनि तरकारीहरूको मात्रा बढाएर त्यसरी चाहिँ उहाँहरूलाई दिन सक्यो. अब बालबालिकाको कुरा गर्ने हो भने उहाँहरूलाई त बढ्ने उमेर हो, झन् बढी प्रोटिन चाहिन्छ. सो त्यसरी नै उहाँहरूलाई गेडागुडीहरू पनि पर्याप्त मात्रामा, अन्डा पर्याप्त मात्रामा दिएर चाहिँ हामीले पोषणमा काम गर्न सक्छौँ. अब डिफ्रेन्ट खानै बन्न सक्दैन भने चाहिँ कुन खानेकुरा चाहिँ कस्तो मानिसहरूलाई चाहिँ हामीले प्रायोरिटाइज गरिदिनुपर्छ त्यसमा ध्यान पुर्याउनु पर्यो.
1: अब यहाँले भन्नुपर्दाखेरि कस्तो मान्छेलाई कस्तो खानेकुरा नदिने,
0: कस्तो जस्तै मैले रोग भएको मानिसहरूमा जस्तै मधुमेह भएकै कुरा गरौँ, उहाँहरूलाई कार्बोहाइड्रेट जन्य कुराहरू धेरै दिनु भएन. उहाँहरूको लागि अब प्याकेटबाट आउने खानेकुरा होस् या अन्न जन्य कुराहरूले पनि हानि गर्न सक्छ. प्रेसर भएको मान्छेहरूलाई त्यस्तै जुन हामीले प्याकेटबाट आउने खानेकुरामा सोडियमको मात्रा एकदमै धेरै हुन्छ, त्यस्तो खानेकुराहरू चाहिँ दिनु भएन. सकभर नुन कम भएको या खल्लो खानेकुराहरू नै दिनु पर्यो. अब यस्तो अवस्थामा उहाँहरूको औषधिहरू पनि मोनिटर भएको छ छैन, झनै हामीले विशेष गरी चाहिँ खानेकुरामा नै ध्यान पुर्याउनु पर्ने हुन्छ.
1: अब धेरै जसो त्यहाँ प्याकेटका तयारी खानेकुराहरू पुगिरहेछन् होइन, पोषणको दृष्टिकोणबाट चाहिँ यहाँले भन्नुपर्दाखेरि अब पकाएर खानेकुरा खानलाई अलिक फोर्स गर्ने कि अब जे छ प्याकेटकै भए पनि खाऊ, यसरी मिलाएर खाऊ भन्ने खालको छ?
0: यो पनि सन्दर्भमा नै डिपेन्ड. अब कुनै ठाउँमा पुगिरहेको होला पर्याप्त राहत, अब खाने अन्न दाल चामल सबै नै बाँडिरहेको होला. कुनै ठाउँ हुनसक्छ जहाँ त्यही चाउचाउमै जीविकापार्जन गर्नु परेको अवस्था पनि हुनसक्छ. अब त्यस्तो बेलामा हामीले जे छ त्यसमा नै स्वच्छ बनाएर नै कसरी खाने या ब्यालेन्स कसरी त्यसलाई नै गर्ने, जस्तै चाउचाउकै कुरा गरे त्यसमा तरकारीहरू राखेर अन्डा राखेर कसरी बनाउने, त्यो सबै हामीले बनाउने.
1: काँचो खानुभन्दा पकाएर खानु चाहिँ अलिक राम्रो हो त्यसो भए?
0: सुक्खा खानुभन्दा अलिकति रसिलो भएर खाँदा पक्कै पनि राम्रो हो. र त्यो पानी हालेर मात्रै पनि भएन, त्यसका साथसाथै चाहिँ तरकारी, अन्डा, मासु जे छ त्यो पनि हाल्नु पर्यो. पानी मात्रै हालेर त्यसमा केही हुन्छ भन्ने छैन, तर सुक्खा भन्दा चाहिँ निन्न पनि सजिलो हुने, डाइजेस्ट गर्न पनि सजिलो हुने चाहिँ पक्कै पनि हुन्छ.
1: अब अहिले कतिपय होल्डिङ सेन्टरहरूमा चाहिँ रेगुलर मात्रामा हामीले भनिरहेछौँ अन्डा र माछा मासुको कुरा गरिरहेछौँ अघिदेखि नै होइन, 20-22 दिनदेखि माछा मासु नपुगेको पनि कुरा छ नि त, खान पाएको छैन भने कतिले होइन, त्यो खान नपाउँदै गर्दाखेरि चाहिँ शरीरमा केही प्रभाव पार्न सक्ला अथवा के होला त्यसको विकल्पमा अरू के हुन सक्ला?
0: माछा मासुको विकल्पमा अब दुध दही यदि गइरहेको छ भने दुध दही भयो, त्यसका साथसाथै गेडागुडी भयो, टोफू अब त्यो पुर्याउन सक्यो भने टोफू सोया चङ्क्सहरू भयो त्यसमा पनि पर्याप्त मात्रामा प्रोटिन हुन्छ अब हामीले पनिर हुन सक्छ यो जुन हामीले गाउँमा आफै बनाउन सक्छौँ त्योबाट पनि प्रोटिन जन्य कुराहरू चाहिँ पुर्याउन सक्छौँ माछा मासु नै चाहिन्छ भन्ने पनि छैन किन भन्दा कतिजना मानिसहरू हुनुहुन्छ जसले कहिले पनि माछा मासु नखाएर पनि स्वस्थ हुनुहुन्छ त्यसको लागि चाहिँ हामीले अब त्यसमा कसरी जस्तै गेडागुडीको मात्रा बढाउनु पर्यो अब हामीले एक कचौडा दाल खाएर पर्याप्त प्रोटिन पुग्छ भन्ने चाहिँ भएन उहाँहरूलाई चाहिँ विशेष ध्यान पुर्याउनु पर्यो अब गेडागुडी धेरै दिने या दुध दही के मात्रा बढाउनु पर्यो त्यसरी चाहिँ हामीले प्रोटिन पुर्याउन सक्छौँ माछा मासु नखाए पनि
1: अब अहिले अझै पनि अब राहत किन्ने र दिने क्रम चाहिँ अझै पनि जारी छ होइन तपाईँले सुझाव दिनुपर्दा जसले अब अहिले यति बेला चाहिँ म केही राहत सामग्री लिएर चाहिँ बाढी प्रभावित क्षेत्रमा जाँदैछु भनेर जसले सोचिरहनु भएको छ उहाँलाई चाहिँ कस्तो खालको सुझाव दिनुहुन्छ
0: दाल चामल भयो अनि सुकाएको जस्तै गुन्द्रुक हुन सक्छ यस्तो

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक 7 बज्यो।

0: BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: वरिष्ठ नेतामा चयन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति सी जिनपिङ बीच व्हाइट हाउसमा आज भेटवार्ता हुँदै
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
5: भोल्टे भोइस ओभर एलटी अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त
6: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज
5: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ
6: र अझ रमाइलो कुरा
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पीड इन्टरनेट
6: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ
5: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 ह्यास डायल गर्नुहोस् 4G भोल्टे
7: नेपाल टेलिकम राष्ट्रको संचार
4: समाचार अब विस्तारमा भोलि असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई लक्षित गरी नेपाल प्रहरीले विभिन्न राजमार्गमा रात्रि समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ प्रहरी प्रधान कार्यालयले आज दिउँसो सार्वजनिक गरेको सूचना अनुसार पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारी साधन आज बेलुकी 8 बजेदेखि बिहान 5 बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसून सक्रिय भइरहेकाले सिद्धिचरण लोकमार्गमा आजदेखि असोज 12 गतेसम्म बेलुकी 6 देखि बिहान 6 बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन तथा पैदल यात्रीको रात्रिकालीन आवाजावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ मकवानपुर जिल्लाका कान्ति राजमार्ग भैंसे भीमफेदी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सड़क पनि बेलुकी 7 बजेदेखि सवारी आवागमनमा पूर्ण रोक लगाइएको जनाइएको छ त्यसै गरी बीपी राजमार्गमा बेलुकी 5 देखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ साथै नारायणगढ़ मुगलिङ सड़क खण्डमा आज बेलुकी 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ मनसूनी वायु र पश्चिमी वायुको आंशिक प्रभावले अहिले देशैभर धेरैजसो स्थानमा पानी परिरहेको छ बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आगामी 3 दिनसम्म कोशी बागमती लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ संवाददाता सरिता खनालको रिपोर्ट
8: बंगालको खाड़ीमा बनेको न्यूनतापीय प्रणालीको प्रभावले आगामी 3 दिनसम्म देशैभरका धेरै जसो स्थानमा मध्यमदेखि भारी तथा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आगामी 3 दिनसम्म देशभर अधिकांश स्थानमा बादल लाग्नुका साथै कोशी मधेश बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ लुम्बिनी र गण्डकी प्रदेशको 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको र मधेश प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो
9: धेरैजसो स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ विशेष गरी कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको जुन हिमाली र पहाड़ी भूभाग छ यो भूभागको चाहिँ अधिकांश क्षेत्रमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ भने यिनै प्रदेशहरूको चाहिँ तराई भूभागको पनि अधिकांश स्थानमै मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ साथसाथै कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको थोरै स्थानमा मधेस प्रदेशको चाहिँ 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ हावाहुरीको पनि सम्भावना छ अब अहिले न्यूनचापीय प्रणाली बंगालको खाडीबाट जमिनतर्फ आइसकेको भएर यसको प्रभाव विशेष गरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा अलिकति बढी प्रभाव देखिन्छ यसको
8: जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार आवश्यकताका आधारमा पूर्व तयारी स्वरूप राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना सम्प्रेषण गर्ने जनचेतना अभिवृद्धि गर्ने लगायतका कामहरू गरिरहेको र जोखिमबाट बच्ने सबै तयारी पूरा गरे परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
1: केन्द्रदेखि स्थानीय तहसम्म विकासम्मका सबै निकायहरूसँग हामीले प्राधिकरण निरन्तर समन्वय र सहकारी पनि गरिरहेका छौँ। अहिले कहाँ कसरी पानी परेको छ, कहाँ चाहिँ नदीको बहाव बढेको छ, अलर्टहरू हुनुपर्ने अवस्था छ छैन, त्यसको पनि निरन्तर अब्जर्भ गरेका छौँ र त्यही अनुसार हामीले सम्बन्धित जिल्लाहरूलाई, सम्बन्धित पालिकाहरूलाई, सुरक्षा निकायहरूलाई चाहिँ अलर्ट गरेर तयारी अवस्थामा राखिसकेको अवस्था छ। खोज उद्धारका सामग्रीहरू पनि चारवटा प्रदेशमा रेली तयारी अवस्थामा नै छ। सातवटा प्रदेशमा मुभ हुने गरी व्यवस्था मिलाइएको छ भने अहिले यो राफ्टिङ एसोसिएसनहरू, ड्रोन एसोसिएसनहरू, निजी हेलिकप्टर एसोसिएसनहरूसँग पनि हामीले यहाँनिर गरेका छौँ। नेपाली सेनाको सबै फौजहरू नै एकदमै पूर्व तैनाथी अवस्थामा नै हुनुहुन्छ। त्यसै गरी अरू सुरक्षा निकाय पनि तयारी अवस्था हुनुहुन्छ। अब पहिरो गएर सडक अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै हामीले डोजर, एक्जाभेटर र लोडरहरू पनि एकदम प्री पोजिसन योगमा राखेका छौँ।
8: बुधबारदेखि निरन्तर रूपमा परेको पानी शनिबारसम्म थप बढ्दै जाने र आइतबारबाट क्रमशः कम हुँदै जाने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरैजसो स्थानमा भारी वर्षा, केही स्थानमा अति भारी वर्षा र थोरै स्थानमा अति धेरै भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक कामले हिडुल गर्दा सड़कको अवस्थाबारे जानकारी लिएर मात्रै हिडुल गर्न, पहाड़ी तथा हिमाली क्षेत्रतर्फ ट्रेकिङ नजान, कृषि कर्म गर्नेहरूले विशेष ध्यान दिन र सबैलाई सचेत रहन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
4: प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै मन्त्री लम्सालले दुई तरिकाले फोहोर व्यवस्थापनको अवधारणा विधेयकमा राखिएको बताउनुभयो। फोहोर वर्गीकरण गरेपछि 95% फोहोर व्यवस्थापन ल्याण्डफिल्ड साइट जानु अघि नै भइसक्ने गरी व्यवस्था गरिएको मन्त्री लम्सालले जानकारी गराउनुभयो। यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभयो। मन्त्री गौतमले न्यायिक प्रक्रिया सहज बनाउन, असमर्थ पक्षलाई कानूनी सहायता प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न र कानूनी सेवामा विद्युतीय प्रणालीको पहुँच विस्तार गर्ने प्रावधान समेत विधेयकमा समावेश गरिएको जानकारी गराउनुभयो। सरकारले रसुवाको भोटेको सिबाडी प्रभावित बाल बालिकालाई विशेष संरक्षण, पुनर्स्थापना र पुनर्मिलन प्राथमिकताका साथ गरेको जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा महिला बाल बालिका, लैंगिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढ़ी प्रभावित ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति, महिला, सुत्केरी र गर्भवतीको सुरक्षा र संरक्षणका लागि आश्रय केन्द्रहरू स्थापना भइरहेको जानकारी गराउनुभयो।
10: विपदबाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार सहायक सामग्री तथा पुनस्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधा सहितको ज्येष्ठ नागरिक हेरचाह केन्द्र निर्माण गर्ने योजना अगाडि बढ़ाइएको छ। 144 अपाङ्गता भएका व्यक्ति प्रभावित, 7 मृत्यु र 76 विस्थापित, 16 बेपत्ता र सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। सड़क तथा यातायात सम्पर्क अवरूद्ध भएका क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको छ। हालसम्म 11 जटिल प्रस्तुति अवस्थामा महिला र नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रस्तुति तथा स्त्री रोग अस्पतालमा उपचारका लागि ल्याइएको छ।
4: वहाँले बाढ़ी प्रभावित महिला र किशोरीका लागि नुवाकोट र धादिङमा 10 महिला तथा किशोरी मैत्री सुरक्षित स्थल स्थापना गरिएको, बाढ़ीबाट विस्थापित ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार सुविधासहित ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने प्रक्रियामा सरकार अघि बढ़ेको जानकारी दिनुभयो। बैठकको विशेष समयमा सांसदहरूले नेपालमा 21 जोखिमपूर्ण हिमताल रहेको र जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भए पनि त्यसका गम्भीर असर भोगिरहनु परेकाले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो। आगामी 3 लगातार वर्षा हुने सम्भावना रहेकाले सांसदहरूले सुरक्षा निकायलाई पूर्व तयारी गर्न तथा नदी र तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्नुभयो। यस्तै दशैं र तिहारका अवसरमा काठमाडौँ बाहिर जाने र काठमाडौँ भित्र नै मानिसको चाप बढ़ने भएकाले जोखिमयुक्त सड़क र खाल्डा खुल्लीको निरीक्षण, वैकल्पिक मार्गको पूर्व सूचना र आवश्यक यातायात व्यवस्थापनको तयारी समयमै गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना विचार राख्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हाल भइरहेको लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण र प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले सबै नागरिक समाज, स्थानीय निकाय र सरकारवाला समूह बीच आपसी समन्वय र सहकार्य बढ़ाउन तथा सम्भावित प्रभावबारे नागरिकलाई सुसूचित गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन र विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले बढ़दो महँगी र कालोबजारी नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो। बजारमा दाल, चामल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले भन्सार सहजीकरण लगायतका सुविधा दिएको र विभिन्न स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू सञ्चालनको व्यवस्था गरिएको मन्त्री शाहले बताउनुभयो। यस्तै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भोटे कोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। मन्त्री मेहताले बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन सबै होल्डिङ सेन्टरहरूमा स्वास्थ्यकर्मी खटाइएको र विभिन्न साझेदार निकायहरूसँगको सहकार्यमा होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई विभिन्न सरसफाई किटहरू उपलब्ध गराइएको जानकारी दिनुभयो। यसअघि आजको बैठकको शुरूमा सांसदहरूले लगातार वर्षाको पूर्व सूचना अनुसार बाढ़ी पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढ़ी पहिरो तथा डुबान लगायत विपजन्य अवस्था सृजना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वअनुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै मन्त्रालयले प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विभाग प्रतिष्ठान तथा संघीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकारका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ। नियमित रूपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरूमा निगरानी बढ़ाएको छ। सम्भावित बाढ़ी र डुबानबाट बाल बालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढ़ाइएको महानगरपालिकाले जनाएको छ। महानगर विपद व्यवस्थापन समितिको बैठकले सम्भावित बाढ़ी, डुबान, पहिरो तथा जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्व तयारी र प्रतिकारीय प्रणाली सक्रिय बनाउने, सुरक्षा निकाय, रेडक्रस लगायत निकायसँग समन्वय बढ़ाउने निर्णय गरेको छ। लगातारको वर्षाले निम्ताउन सक्ने विपदको जोखिमको मकवानपुरमा पूर्व तयारीका साथै सम्बद्ध सबै पक्ष उच्च सतर्क अवस्थामा रहेका छन्। विशेष गरी कुलेखाने ड्याममा वर्षाको पानी भरिएर सतहभन्दा माथि पुगेर हुन सक्ने जोखिमप्रति विशेष सतर्कता अपनाइएको छ। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
11: सम्भावित वर्षाका कारण बाढ़ी, पहिरो तथा सड़क अवरोध हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जोखिममुक्त क्षेत्रहरूमा निगरानी बढ़ाउनुका साथै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। विशेष गरी जोखिममुक्त सड़क, नदी तथा खोला नाला र कुलेखानी जलाशय आसपासका क्षेत्रमा निगरानी बढ़ाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो।
12: विपद हुने बित्तिकै नौवटै क्लस्टरहरू जुन हाम्रो प्रोटोकलमा भएको नौवटै क्लस्टरहरू एक्टिभेट हुन्छन् एउटा पाटो। दोस्रो चाहिँ अहिले विशेष गरिकन इन्द्रसरोवर ड्याम, यसको विद्युत आयोजना र मुख्य रूपमा यो धनजनको क्षति हुन नदिनको लागि अझ सिरियस ढंगले काम गर्नुपर्छ।
11: मकवानपुरमा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै इन्द्र सरोवर गाउँपालिका र कुलेखानी जलविद्युत आयोजनालाई विशेष निगरानीमा राखिएको छ।
13: अब हामी सबैभन्दा पहिले चाहिँ हाम्रो लेभल इन्क्रिज हुँदै गइसकेपछि हाम्रो सिडिओ कार्यालय अथवा यहाँ गाउँपालिका मार्फत चाहिँ हामी सूचना पनि दिन्छौँ। एउटा अहिले चाहिँ हामीले 27 को लेभल भन्दा माथि इन्क्रिज भएपछि पहिलो हामीले चाहिँ अलार्मको घन्टी बजाउँछौँ। यदि त्यो इन्क्रिज लेभल चाहिँ फास्ट भयो भने चाहिँ त्यो एक एक घन्टामा बच्छ। 28 लेभल पुगिसकेपछि चाहिँ एकचोटि बस्छ, फेरि एक मिनट बन्द हुन्छ, एकचोटि बस्छ त्यो बन्द हुन्छ। गेट खोल्ने पर्ने अवस्था आइसकेपछि चाहिँ हामीले कन्टिन्युसली तपाईँको बजाएपछि मात्रै हामी गेट खोल्ने चाहिँ चरणमा पुग्छौँ।
11: इन्द्र सरोवर गाउँपालिकाका जनप्रतिनिधिसँग पनि सम्भावित विपदको अवस्था र स्थानीय स्तरमा अप्नाउनु पर्ने तयारी बारे छलफल गरिएको छ। गाउँपालिकाले जोखिमयुक्त बस्ती तथा सड़कको अवस्था निगरानीमा राख्दै आवश्यक परेमा उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।
12: साइरनको लागि मैले केन्द्रीय कार्यालयमा मैले दिएको छु। अहिले उहाँहरूले चाहिँ हातले चलाउने मेनुअल खालको चाहिँ साइरन गाउँपालिका र सिसिडी उसमा राखिदिनु भएको छ पुलिस चौकीमा।
11: यता वर्षाका कारण सड़क तथा पूर्वाधारमा क्षति पुग्न सक्ने भएकाले पूर्वाधार कार्यालयले पनि जोखिमयुक्त सड़कको अवस्था निगरानीमा राखेको जनाएको छ। जिल्ला प्रशासन कार्यालयले सम्भावित विपदका घटनालाई ध्यानमा राख्दै सबै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित कार्यालयलाई आवश्यक जनशक्ति तथा स्रोत साधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। विश्वराम अधिकारी।
4: नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेतामा चयन हुनुभएको छ। केन्द्रीय कमिटिको बैठक अघि आज भएको एमाले सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने नदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको बैठकपछि सचिव पदमा अरियालले जानकारी दिनुभयो। यही असोज 5 गतेदेखि जारी केन्द्रीय कमिटिको बैठक आज सकिएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसैबीच विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाई भइरहेको नेपाली कांग्रेसले जनाएको छ। संघीय संसदको संसदीय सुनवाई समितिले सरकारबाट विभिन्न 13 देशका लागि सिफारिश भएका प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया शुरू गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनवाईको प्रक्रिया शुरू गर्दै 10 दिनको समय दिई उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित राजदूतहरूको बायोडाटा अध्ययन, उहाँहरूले पेश गर्ने कार्ययोजना तथा प्राप्त उजुरीलाई मुख्य आधार बनाई सुनवाई प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। उहाँले उजुरी बाहेक समितिले गर्नुपर्ने तयारीका कामलाई अघि बढ़ाउँदै सुनवाई प्रक्रिया सकेसम्म दशैं अघि टुंग्याउने तयारी गरिएको जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरूलाई दोहोरो सुविधा नपाउने गरी कानून तर्जुमा गर्न लागेको बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 उप सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता सदस्यसँगको छलफलमा मन्त्री गौतमले संविधान बमोजिम नै संवैधानिक निकायमा सेवानिवृत्त भएका विशिष्ट श्रेणीका कर्मचारी नियुक्त हुने प्रावधान भएकाले पनि दोहोरो सुविधा नियन्त्रणका लागि विधेयक मार्फत कानून तर्जुमा गर्न लागि जानकारी दिनुभयो। काठमाडौँ विश्वविद्यालय केयूका संस्थापक उपकुलपति तथा शिक्षाविद प्राध्यापक डाक्टर सुरेश राज शर्माको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित

0: सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको बैठकमा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेई र ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले एआईको क्षमता बढ़दै जाँदा मानिसको नियन्त्रण कमजोर हुन सक्ने जोखिम औल्याउनुभयो। अमोदेईले एआईबाट जैविक हतियार निर्माण रोक्न अन्तर्राष्ट्रिय सहमति, प्रणालीको क्षमता परीक्षण तथा जोखिम मूल्याङ्कनका साझा मापदण्ड आवश्यक रहेको बताउनुभयो। विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा 59% पुगेको छ। विश्व रोबोटिक्स 2026 को प्रतिवेदन अनुसार सन् 2025 चीनमा 3,54,000 औद्योगिक रोबोट जडान भएका थिए। यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा 20% बढ़ी हो। जनसंख्यामा आएको परिवर्तन र श्रमिक अभावले उद्योगमा स्वचालनको माग बढ़ाउने तथा रोबोटको प्रयोगले उत्पादनलाई श्रमिक अभावप्रति थप लचिलो बनाउन सहयोग गर्ने महासंघले जनाएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व 29,73,05,00,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। सरकारको आन्तरिक तर्फ करिब 13,62,00,00,000,00,000 रूपियाँ र बाह्यतर्फ करिब 16,11,00,00,000,00,000 रूपियाँ ऋण दायित्व रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यो तथ्याङ्क गएको भदौ मसान्तसम्मको हो। देशको कुल ग्राहक उत्पादन जीडीपीका आधारमा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व जीडीपीको 45% भन्दा बढ़ी हुन आउँछ। सरकारले चालू आर्थिक वर्षका लागि करिब 6,58,00,00,000,00,000 रूपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा गएको भदौ मसान्तसम्ममा करिब 61,00,00,000,00,000 रूपियाँ ऋण प्राप्त भइसकेको छ। यस अवधिमा सार्वजनिक ऋणको सामा र ब्याज भुक्तानीका लागि सरकारले करिब 85,01,00,00,000,00,000 रूपियाँ भुक्तानी गरेको छ। चालू आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको सामा र ब्याज तिर्न 4,17,88,00,00,000,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। एसियाली विकास बैंक एडीबीले आर्थिक वर्ष 2073-74 अर्थात सन् 2027 नेपालको आर्थिक वृद्धि दर 4.1% सीमित रहने प्रक्षेपण गरेको छ। भदौ 10 गतेको भोटेकोशी बाढ़ीपछि एडीबीले 0.4% घटाएर नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो। एडीबीले यसअघि जुलाईमा नेपालको आर्थिक वृद्धि दर 4.5% रहने प्रक्षेपण गरेको थियो। एडीबीको प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकमा हालैको विनाशकारी बाढ़ी र पश्चिम एसियाको द्वन्द्वले थप चाप सिर्जना गरेकोले मुद्रास्फीति बढ़ने जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
3: जारी 20 एसियाली खेलकुद एसिया अन्तर्गत नेपाल महिला कबड्डीको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमो बीको उपविजेता बन्दै नेपालले कम्तीमा काँस्य पदक पक्का गरेको छ। बिहिबार भएको सोमो चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-25 पराजित गर्यो। नेपालले सोमो चरणमा 3 खेलबाट 2 जित र 2 हार सहित उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले यसअघि 19 एसियाली खेलकुदमा पनि महिला कबड्डीमा काँस्य पदक जितेको थियो। यस पटक पनि सेमिफाइनल प्रवेशसँगै नेपालले कबड्डीमा लगातार दोस्रो एसियाडमा पदक पक्का गरेको छ। पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित हासिल गरेको छ। पदक समीकरणबाट बाहिरिसकेको नेपालले सोमबारको आफ्नो अन्तिम खेलमा मलेसियालाई 73-52 हराए। नेपालले यसअघि थाइल्याण्ड, पाकिस्तान र इरानसँग पराजय बेहोरेको थियो। त्यसै गरी टेबल टेनिसको सिंगल प्रतिस्पर्धामा नेपालको चुनौती समाप्त भएको छ। प्रतिस्पर्धामा रूबिना महर्जन र संयोग कपाली पहिलो चरणमै रोकिएपछि नेपालको चुनौती सकिएको हो। रूबिना मकाउका टिम यान मार्कसँग 4-1 पराजित भए। संयोग यमनका इब्राहिम गुब्रामसँग 4-1 नै पराजित भए।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय। अब मौसम सम्बन्धी जानकारी। हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी 3 दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। भारी वर्षालाई लक्षित गरी प्रमुख राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक। भटेकोशीबाड़ी प्रभावित ज्येष्ठ नागरिक गर्भवती महिला र बाल बालिका को सुरक्षा का लागि सरकारले काम गरिरहेको महिला बाल बालिका मंत्री सीता बादी को भनाई। नेकपा एमाले द्वारा पूर्व राष्ट्रपति विद्यादेवी भंडारीलाई वरिष्ठ नेता में चयन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच व्हाइट हाउस में आज भेटवार्ता हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजी में सुन्न सक्नुहुनेछ। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। मेरा छोरा छोरीको सपना अन्तर
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: शिक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: कृषि मन्त्र नार्कसँग
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
4: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
6: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
6: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार राती 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो।
1: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ यहाँ र त्यो राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
0: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। यसैबीच 2 दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्। मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो।
2: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो। पर्वतारोहणको याम भएको कारणले गर्दा चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढ़ी जोखिममुक्त क्षेत्र देखिएको छ। त्यसै भएर हामीले चाहिँ यो रातो रंगको चेतावनी पनि दिएको छौं। रातो रंगको चाहिँ चेतावनी भनेको प्रतिकार नै गर्नपर्ने, टेक एक्सन नै गर्नपर्ने जस्तो किसिमको हामीले चेतावनी दिएका छौं। अन्य भूभागमा चाहिँ रातो रंगको चेतावनी हामीले दिएका छैनौं भनेको सतर्क हुनपर्ने सिस्टमको चेतावनी दिएका छौं, तर चाहिँ एक्सनै लिनपर्ने जस्तो चेतावनी दिएका छैनौं। र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौं। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिला पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढ़ी हुने गर्छ। त्यसै गरी ठूला तथा साना खोला तथा चाहिँ नदीहरूमा यो वर्षाले गर्दा चाहिँ बहावहरू बढ्ने सम्भावना बढ़ी देखिन्छ, जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले अलिकति बढ़ी सजग हुनुपर्ने जस्तो देखिन्छ। अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरू छन्, ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान हुन
3: सक्छ।
2: तराईमा पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ
3: डुबान
2: समस्या हुन सक्ने सम्भावना देखिन्छ। तराईतिर पनि अब अलिकति बढी वर्षा पहाड़तिरको वर्षाले तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पहाड़को वर्षाले चाहिँ डुबानको समस्या निम्ताउन सक्छ। ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढी सजग र सचेत हुनुपर्ने जस्तो देखिन्छ।
0: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य

0: सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो। नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा गत भदौ 10 गते आएको बाढ़ीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाइएको छ। महासंघले सवारी साधनसँगै 441 जना चालक सहचालक तथा व्यवसायी समेत सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो। ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 दुभारमा भीषण आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 वटा घर जलेका छन्। आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए। चण्डी 50 घरदूरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस संस्थापक इतर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो। रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन। समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हंगाम, पाँचथरमा सूर्यकुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो। कांग्रेस नेता डाक्टर प्रकाश शरण महत
1: 14 अधिवेशनको नेतृत्व सभापति उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्व हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया पुगि गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुट्टी आउँदैसकेको छ। त्यसो हुनाले हामीले 15 गते असोजबाट एउटा अधिवेशन सुरु हुने गर्छ। मङ्सिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ।
0: यसैबीच कांग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रता सहित समग्रमा 9 अंकले अघि हरायो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023मा चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सन्तुना जीत हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
2: भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्यकर्मीको सुझाव।
3: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस्।
2: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। नयाँ दलका सांसदप्रति पुराना दलका सांसदहरूको अपेक्षा। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौं।

0: ढिलो होला नि
1: रमिला, सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
0: ओहो, तिमी त घरको खाने भएछौ नि।
2: के को सर सल्लाह हो दुईजनाको?
1: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
2: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
0: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
2: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: बाढ़ीपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सड़क बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे:
6: रसुवा सड़क सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौ, यता नुवागढबाट नौकुण्ड हुँदै एउटा श्रमथलीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत, ड्रोन मार्फत र सड़क सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुन्सेको पनि पुलको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौं। हामीले चाहिँ सड़क सञ्जाल टुटेका 13 वडालाई अलिक पाथनीकरण गरी ती वडाहरूमा राहत प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा त्यो पुर्याइरहेका छौं।
5: बाढ़ी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे: भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी:
7: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
5: आमाको दूध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभिमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेपछि बाढ़ी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ढकाल:
8: विशेष गरी रसुवा, नुवाकोट, धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढ़ी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढ़ी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौं। भनेको ती क्षेत्रमा हिमाली भूभागहरूमा चाहिँ भारी सम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक संयमित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आवश्यकता देखिन्छ। गोर्खा तनहु र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ, भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ।
5: तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
9: सांसदका अभिव्यक्तिहरू
10: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
9: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
3: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका हेलो सांसद लगायतका सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ, यस्तो अवस्थामा किसानले के गर्ने?
11: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
12: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
5: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
12: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
13: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
10: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर 2 निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
9: धन्यवाद।
10: 74 तपाईँले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्न बाँकी छ त क्षेत्र नम्बर 2?
9: 74 चाहिँ 2 क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं, त्यो अहिले पनि पुराउन सकिरहेको छैन। आज पनि हाम्रा 2 निर्वाचन क्षेत्रका र अछामकै पनि भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू, धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेको छैन। जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79, म सांसद छँदै फेरि र त्यो 79 टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग, शहरी विकास मन्त्रालय त्यतिखेर, अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ, त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू, रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो।
10: कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुलपुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्नेछ?
9: कानून निर्माण पनि गर्नुपर्नेछ, अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको हो। पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ, यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन, संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले।
14: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसके जस्तो लाग्छ? के छ
9: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ
14: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
9: मैले चाहिँ त्यो ठ्याक्कै यकिन गरेका छैन। हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेका छु, चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस्, चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू, जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा।
14: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
9: छलफल सम्वाद त्यति भएको छैन।
14: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
9: मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला। हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा, विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
14: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो भनेपछि?
9: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
14: बानेश्वरमा
9: हाम्रो चाहिँ भवन थियो। हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन।
14: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्नै होला,
9: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता क्या
14: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखिन्छ?
9: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोश र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ। संसदीय परम्परा, संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
14: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
9: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
14: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
9: मैले थोरै पाएको छु,
14: संख्यात्मक रूपमा
9: लगभग त्यही 10-12।
14: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
9: त्यस्तो छैन।
14: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
9: एमाले भित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको को पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ कस्तो छ कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। यो एआईका तर्फबाट यो
14: एआई
9: च्याटजीपीटी लाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो मैले अधिकांशको त्यही देख्छु।
14: तपाईँले त कतिको चलाउनुहुन्छ?
9: मैले चलाउनु, मैले चाहिँ मेरो मनको कुरा आफ्नो चाहिँ मनबाट जे आयो तल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु।
14: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
9: होइन,
14: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
9: होइन, केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु, त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्तापक्षमा लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
14: त्यस्ता सांसदहरूसँग सम्वाद गरौं, भेटघाट अलिकति हाम्रो कुरा गरौं जस्तो
9: केही अब कुराकानी हुन्छ, के छ यस्ता उति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला। हेलो आई के छ, नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अलि राम्रो भएन भन्ने हुन्छ। ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षकाको लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
15: हेलो सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्मका लागि रोक लगाइएको छ। काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले रसुवाको टिमुरेमा गत भदौको 10 गतेको बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। नेपाली कांग्रेस संस्थापन एकतर्फछली समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ र 20 एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ र पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
16: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
17: अहिले रातिको ठीक 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: आज राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना। प्रमुख राजमार्गमा रात्रिकालीन सवारी चलाउन रोक। विपदको बहाना पारी बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सरकारको चेतावनी।
0: अदालतको भूमिकालाई लिएर सदनमा तीन दिनदेखि रासोपा र एमाले बीच सवाल जवाब। प्रतिनिधि सभामा नियमति दुरूपयोग नगर्न सभामुख अरियालको चेतावनी।
1: पूर्व राष्ट्रपति भण्डारीलाई वरिष्ठ नेता बनाउने एमालेको निर्णय। सातजना स्थायी कमिटिमा मनोनित। कंग्रेसको क्षेत्रीय अधिवेशन गर्ने समय तीन दिन थप।
0: युक्रेन युद्धमा नेपाल सहित 47 देशका नागरिक संलग्न भएको जेलेस्कीको आरोप। संचार माध्यमलाई व्हाइट हाउस प्रवेश खुला गर्न अमेरिकी अदालतको आदेश।
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल श्रीलंकालाई हराउँदै सेमी फाइनलमा। पाकिस्तानी खेलाड़ी इफ्तिखार अहमदले जनकपुरबाट एमपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप विकसित हुँदै गएपछि काठमाडौँ उपत्यका सहित देशका अधिकांश भागमा वर्षा भइरहेको छ। मनसूनी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा विशेष गरी पूर्वी र मध्य भूभागहरू, कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका केही सीमित क्षेत्रमा मात्र हल्कादेखि मध्यम वर्षा मापन भएको छ। पूर्वी र मध्य क्षेत्रका केही निश्चित ठाउँहरूमा भने भारी वर्षा दर्ता भएको छ। विशेष गरी लुम्बिनी प्रदेशका पाल्पा, अर्घखाँची र कपिलवस्तु आसपास क्षेत्रमा 24 घण्टामा 140 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। पाल्पामा पछिल्लो 24 घण्टामा 170 मिलिमिटर वर्षा भइसकेको छ। यो धेरै भारी वर्षा हो। आसपासका केही मापन केन्द्रमा त 160 मिलिमिटर भन्दा बढ़ी पानी परिसकेको छ र त्यहाँ अझै पनि वर्षा जारी नै रहेको छ। त्यसपछि कपिल वस्तुमा 152 र दाङमा 102 मिलिमिटर वर्षा भएको छ। पाल्पा पूर्वी क्षेत्रका अधिकांश भागहरूमा बादल राख्ने र पानी पर्ने क्रम निरन्तर चलिरहँदा कर्णाली र सुदूरपश्चिममा भने मौसम तुलनात्मक रूपमा केही सामान्य देखिएको छ।
1: लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ़ेर खतराको तहमा पुगेको छ। पानीको तह 181,330 क्यूसेक पुगेपछि आज अपरान्ह ब्यारेजका 23 ढोका खोलिएको छ। अहिले पनि पानी परिरहेको र नदीमा जलसतह बढ़दो क्रममा रहेको ब्यारेजका प्राविधिकहरूले जनाएका छन्। नदीमा खतरा बढ़ेपछि सुरक्षा निकायले कोशी ब्यारेज हुँदै आवत जावत गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। मकवानपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिका स्थित कुलेखानी जलविद्युत आयोजना सहित बाढ़ीका कारण प्रभाव पार्न सक्ने सम्भाव्य स्थानलाई लक्ष्य गरी सतर्कता बढ़ाइएको छ। यता बाढ़ीका कारण सम्भाव्य जोखिम न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि 3 स्थानमा साइरन जडान गरेको छ। कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतका अनुसार त्यस क्षेत्रमा जलाशयको बाँध, सिस्नेरी प्रहरी चौकी र गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको हो। निरन्तरको वर्षाका कारण जलसतह बढ़न सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उहाँले बताउनुभयो।
0: देशभर मनसुनी र पश्चिमी वायुको प्रभावसँगै आज रातीदेखि बागमती गण्डकी लुम्बिनी कोशी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीका कारण विशेष गरी लुम्बिनी गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ। साथै मधेश लगायत तराईका भूभागमा तीव्र हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ। अविरल वर्षाका कारण पहाड़ी तथा तटीय क्षेत्र मा बाढ़ी पहिरो र गेग्रान वहावको जोखिम उच्च रहने भएकाले यात्रा गर्दा नदी तटीय क्षेत्रमा बस्दा र दैनिक काममा निस्कदा विशेष सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।
1: भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै देशका विभिन्न राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको सूचना अनुसार पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारी साधन पनि आज बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसून भइरहेकाले सिधे चरण लोकमार्गमा आजदेखि असोज 12 गतेसम्म बेलुकी 6 बजेदेखि बिहान 6 बजेसम्म अत्यावश्यक बाहेका सम्पूर्ण सवारी साधन तथा पैदल यात्रीको रात्रिकालीन आवत जावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ। मकवानपुर जिल्लाका कान्ति राजमार्ग भैंस भीमफेरी देउराली कुलेखानी हुँदै काठमाण्ड आउने सड़क पनि बेलुका 7 बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ। त्यसै गरी बीपी राजमार्ग पनि बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साथै नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि आज बेलुका 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी साधन चलाउन पाइने छैन। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्रका नदी छेउछाउका सड़कहरूमा यात्रा गर्दा सावधानी अपनाउन र नदी तटमा सवारी साधन पार्किङ नगर्न आग्रह गरेको छ। नियमित रूपमा पानी पर्न थालेपछि काठमाण्डु महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरूमा निगरानी बढ़ाएको छ। सम्भावित बाढ़ी र डुबानबाट बालबालिकालाई जोगाउन डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढ़ाइएको महानगरपालिकाले जनाएको छ। यस्तै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउँदै आवश्यक पूर्व तयारी गर्न पत्राचार गरेको छ। पत्र मार्फत उक्त अवधिमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई विदामा नबस्न तथा प्रमुख प्रशासकीय अधिकृतहरूलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्भावित मौसमजन्य विपदको जोखिमलाई लिएर अनावश्यक रूपमा खाद्यान्न तथा उपभोग्य वस्तु सञ्चय नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै सड़क तथा आपूर्ति मार्ग अवरूद्ध हुन सक्ने भन्दै अनावश्यक रूपमा खाद्यान्न ग्यास तेल लगायतका वस्तु खरीद सञ्चय तथा भण्डारण नगर्न अनुरोध गरेको हो। मन्त्रालयका अनुसार अति आवश्यक वस्तुको मौजदात कायम राख्न तथा आपूर्ति श्रृंखला सुदृढ बनाउन सरकारी तथा निजी क्षेत्रका आपूर्ति सम्बद्ध संस्था र व्यवसायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त खाद्यान्न मौजदात रहेको तथा बजारमा पनि अत्यावश्यक वस्तुको बिक्री वितरण सहज रहेको मन्त्रालयले जनाएको छ। प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरूद्ध भए सड़क विभाग स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले आपद विपद र चाडपर्वको मौका छोपी कार्टेलिङ सिन्डिकेट र कालोबजारी कृत्रिम अभाव सिर्जना अस्वाभाविक मूल्य वृद्धि वा वस्तु लुकाउने जस्ता कार्य नगर्न व्यवसायलाई चेतावनी दिएको छ। यस्ता गतिविधि हुन नदिन बजार अनुगमनलाई थप सघन बनाइएको र अनैतिक कार्य गरेको पाइए कड़ा कार्यवाही गरिने मन्त्रालयले जनाएको छ।
1: बाढ़ी पहिरो तथा डुबान जस्ता मनसूनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले देशभर 650 जोखिमयुक्त स्थानमा 11,700 भन्दा बढ़ी जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ। सशस्त्र प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै देशभर पूर्व तयारी तथा परिचालन योजना कार्यान्वयनमा ल्याएको हो। उद्धारका लागि 2,060 जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्तिका साथै 133 जना गोताखोर भोर र 224 जना रोप रेस्क्यू तथा उच्च भूभाग खोज तथा उद्धार तालिम प्राप्त प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा खटाइएको छ। डुबानमा परेकाको उद्धारका लागि 103 राफ्ट बोट र 58 मोटर बोट तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन 30 तालिम प्राप्त K9 डग स्क्वाड र 5 विशेष ड्रोन समेत परिचालनका लागि तयारी अवस्थामा राखिएका छन्। विपदका कारण सड़क अवरोध भए तत्काल हटाउन तथा हेवी रेस्क्यूका लागि जोखिमयुक्त नदी करिडोर र प्रदेशस्थित वाहिनी मुख्यालयमा व्हील लोडर क्रेन र एक्सकाभेटर लगायत उपकरण तयारी अवस्थामा राखिएको छ। सुनसरी सप्तकोशी भोटेकोशी त्रिशुली नारायणी बागमती तथा विष्णुमती बल्खु मनोहरा हनुमन्ती र नखु लगायत नदी तथा खोलामा आवश्यक उद्धार सामग्री सहित विपद व्यवस्थापन जनशक्ति तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। सशस्त्र प्रहरीले राष्ट्र एसोसिएशनसँगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका थप 10-10 राफ्ट बोट समेत तयारी अवस्थामा राखेको जनाएको छ।
0: ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानले पदयात्रा रोक्न आग्रह गरेको छ। टानका महासचिव सोनाम ग्यालजेन शेर्पाले आज एक विज्ञप्ति जारी गर्दै आजदेखि असोज 11 गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले पर्यटकलाई पदयात्रा रोक्न र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। अविरल वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़ने, आकस्मिक बाढ़ी, पहिरो तथा डुबान हुन सक्ने र पदयात्रा मार्ग तथा यातायात सेवा प्रभावित हुने जोखिम रहेकाले पदयात्रा रोक्न टानले आग्रह गरेको हो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: मात्र होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन घरको।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
5: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
6: साइबर अपराधको आरोपमा पक्राउ परेका राजनैतिक विश्लेषक तथा लेखक भरत दाहाललाई तारिखमा छाड्न फरमादेश जारी भएको छ। दाहालकी छोरी डेनी दाहालले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश द्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले थुनामा राख्नु पर्ने आधार नदेखिएको ठहर गर्दै आजका मितिबाट तारिखमा छाड्न भनेपछि उहाँ आजै छुटिसक्नु भएको छ।
5: अदालतको भूमिकालाई लिएर आज पनि संसदमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने र प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरूप्रसाद बराल बीच सवाल जवाफ भएको छ। बैठकको विशेष समयमा बोल्दै एमाले सांसद बरालले अदालतलाई कमजोर बनाउने गरी सत्तापक्षका कतिपय सांसदबाट अभिव्यक्ति आइरहेको बताउनुभयो। बरालले सत्तापक्षका सांसदहरूले अदालतका निर्णयहरूप्रति राजनीतिक आक्रोश पोख्ने, न्यायाधीशहरूलाई धम्क्याउने, आक्षेप लगाउने र न्यायपालिकामाथि निरन्तर प्रहार गर्ने गलत प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाउनुभयो।
7: संसद कानून बनाउने निकायका हामी सदस्य हौं, तर कानूनको अन्तिम व्याख्या गर्ने अधिकार न्यायपालिकाको हो। सभामहोदय, सरकार र सत्तारूढ़ दलले संविधान र कानूनको सीमाभन्दा बाहिर जान खोज्दा अदालतले रोक्नु उसको संवैधानिक कर्तव्य हो। सभामहोदय, अदालतले रोकेको विषयमा अदालतसँगै बदला लिने मानसिकता लोकतान्त्रिक संस्कार हुन सक्दैन। सभामहोदय,
5: एमाले सांसद बरालको उक्त भनाईप्रति रासपाका सांसद न्यौपानेले प्रतिवाद गर्नुभयो। कमजोर अदालतलाई सक्षम बनाउनुपर्छ भन्नका लागि आफूहरू बोल्ने गरेको उहाँले बताउनुभयो। सांसद न्यौपानेले पुराना दलहरूले अदालतमा सिन्डिकेट बनाएको आरोप लगाउनुभयो।
8: तपाईहरूले 1994-95 सालसम्म अदालतमा सिन्डिकेट बनाउनु भयो, हामी सिन्डिकेट अन्त्य गर्नुपर्छ र काबिल र सक्षम न्यायाधीशले न्याय सम्पादन गर्नुपर्छ भनेर आज संसदमा बोल्दैछौ।
5: सांसद न्यौपाने बोलेपछि एमाले सांसद बराल फेरि बोल्नुभयो। उहाँले अदालतको फैसला उप संसदले अध्ययन गर्न नसक्ने र यो काम न्याय परिषदको रहेको भन्दै प्रतिवाद गर्नुभयो।
7: अदालतको फैसलालाई संसदले अध्ययन गर्न मिल्दैन। सभामहोदय, त्यसको लागि न्याय परिषदको व्यवस्था छ। न्याय परिषदले नै आवश्यक प्रक्रियालाई अगाडि बढाउँछ र त्यसले नै आवश्यक न्यायालयमा सुधार र संशोधन गर्छ। यो चौतर्फी हमला गरेर अदालतको मान मर्दन गर्ने कुरा कतै हामीलाई स्वीकार्य छैन।
5: रासपा र एमाले संसदबीच संसदमा अदालतको भूमिकालाई लिएर विगत 3 दिनदेखि सवाल जवाफ भइरहेको छ। यता प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालले भने सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्बद्ध बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। सदनमा नियमापत्ति गर्ने नाममा मुख्य विषयवस्तु भन्दा बाहिर जाने र आरोप प्रत्यारोपमा उत्रने प्रवृत्ति बढ़ेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो। कुनै एक राजनीतिक दलका नेताले अर्को दलप्रति लक्षित गर्दै धारणा राखेकै आधारमा सदनमा उभिएर विरोध जनाउने र नियमापत्तिका नाममा समय लिने परिपाटीप्रति लक्षित गर्दै सभामुख अरियालले सांसदहरूलाई सचेत गराउनुभयो।
9: मान्य सदस्यहरूबाट बैठकमा छलफलका क्रममा नियमापत्ति हुनु स्वाभाविकै हो। यद्यपि जे विषयमा नियम आपत्ति गरिएको हो सो भन्दा बाहिर गई आफ्ना भनाई राख्ने तथा बोल्नका लागि मात्र नियम आपत्ति गर्ने कार्य शोभनीय देखिँदैन। माननीय सदस्यहरूले नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्ने गरी नियमापत्ति गर्न सान्दर्भिक हुने बेहोरा जानकारी गराउँदछु।
6: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी करिब 11 वर्षपछि पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको छ। ललितपुरमा आज सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकले उहाँलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेसँगै भण्डारी औपचारिक रूपमा पार्टी राजनीतिमा फर्किनु भएको हो। 2072 कार्तिकमा पहिलो पटक राष्ट्रपति निर्वाचित भएपछि उहाँले पार्टी नेतृत्व छाड्नु भएको थियो। भण्डारीको अनुभवले पार्टीको आगामी सांगठनिक कार्यभारलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने एमाले जनाएको छ। यसैबीच एमाले केन्द्रीय कमिटी बैठकले 29 जना सदस्यहरूलाई केन्द्रीय कमिटिमा मनोनयन गरेको छ भने ईश्वर पोखरेल सहित 7 नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गर्ने निर्णय समेत अनुमोदन गरेको छ।
5: नेपाली कंग्रेसले लगातारको भारी वर्षा र प्रतिकूल मौसमका कारण रोकिएका प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू आगामी असोज 13 गते भित्र गरिसक्न निर्देशन दिएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति जारी गर्दै मौसम अनुकूल भएका ठाउँमा तोकिएकै मितिमा र मौसम प्रतिकूल भएका क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी 13 गते भित्र अधिवेशन सम्पन्न गर्न भनेको हो। पार्टीको 15 महाधिवेशन अन्तर्गत हालसम्म 66 जिल्लाका 630 पालिकामा गाउँ तथा नगर अधिवेशनहरू सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ। यस्तै कंग्रेसले आजै 15 महाधिवेशनको लोगो र नारा समेत सार्वजनिक गरेको छ। महाधिवेशनका लागि परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कंग्रेस अबको विकल्प भन्ने नारा तय गरिएको छ। कंग्रेसले असोज 16-19 गतेसम्म केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ। महाधिवेशन अन्तर्गत असोज 10 गते प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन कंग्रेसले गर्दैछ।
6: कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने अलग्गै महाधिवेशन गर्नका लागि 55 जिल्लामा समयसक तोकेको छ। देउवा समूहले 15 महाधिवेशन तयारी समितिका आयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले जिल्लाका संयोजक तोक्नु भएको हो। देउवा समूहले मध्य प्रदेशमा भने कुनै जिल्लामा पनि संयोजक तोकिसकेको छैन। देउवा समूहले यही असोज 15 गते वडा अधिवेशन गर्ने र मंगिर 21-23 गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गरेको छ।
5: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाइएको छ। संघीय संसद अन्तर्गतको संघीय सुनवाई समितिको आजको बैठकले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। प्रस्तावित व्यक्तिहरूको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए सूचना प्रकाशित भए कमिटिले 10 दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उहाँले बताउनुभयो। गत शुक्रबार बसेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका लगायत 13 देशका राजदूत नियुक्ति गर्नका लागि सिफारिश गरेको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशीको कनेक्शन
1: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार ताप्लेजुङको मेरिङ भेन गाउँपालिका तीन स्थित दोभान बजारमा भीषण आग लागि भएको छ। आज दिउँसो स्थानीय डण्डु शेर्पाको ढुंगा माटो र टिनको छाना भएको दुई तले घरमा संचालित कपड़ा पसल तथा होटलबाट शुरू भएको आगो आसपासका घरमा समेत फैलिएको नेपाल प्रहरीले जनाएको छ। आगलागीबाट नौवटा घर पूर्ण रूपमा जलेर नष्ट हुनका साथै एउटा घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कमल बसगाईले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन। आगलागीको कारण तथा भौतिक क्षतिको विवरण आउन बाँकी रहेको छ। आगलागीका कारण घर धनी 8 र डेरा गरी बस्ने 9 गरी 17 परिवार विस्थापित भएका छन्।
2: सरकारले न्यून गुणस्तर वा अखाद्य वस्तु बिक्री वितरण गर्नेलाई तत्कालै जरिवाना गर्न सकिने गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ऐन संशोधनको विधेयकको मस्यौदा तयार पार्दै सर्वसाधारण र सरकारवालासँग सुझाव माग गरेको हो। अखाद्य वस्तुको बिक्री वितरण रोक्न र कानूनी व्यवस्थालाई थप प्रभावकारी बनाउन मस्यौदा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। कतारको दोहा हुँदै काठमाडौँ आएका 42 वर्षीय भारतीय नागरिक मोहम्मद छोरा थोडीलाई विमानस्थलको पार्किङ एरियाबाट 536 ग्राम सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो। भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाएर ल्याएको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो। कतारबाट आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ गर्नेमा 12 रौता नगरपालिका एक पिपर पार्टीका 33 वर्षीय अनिश अन्सारी रहेका छन्। उनको साथबाट प्रहरीले 69.6 ग्राम सुन बरामद गरेको छ।
2: नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा कार्यरत रौतहटको माधव नारायण नगरपालिकाका सामाजिक परिचालक कृष्णनन्दन प्रसाद यादव विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उनी विरूद्ध आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। सहायक स्तर 5 पदमा कार्यरत यादवले बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल पटनाबाट जारी भएको आईए तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको र गैर कानूनी लाभ लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
3: काठमाडौँको त्रिपुरेश्वरमा बस आघसने भई चालक घाइते भएको घटनाको सत्य तथ्य छानबिन गर्न संसदीय पूर्वाधार विकास समितिले निर्देशन दिएको छ। समितिका सभापति आशिष गजुरेलले उपत्यका ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफलेसँग भेट गरी घटनाको तत्काल अनुसन्धान गरी छानबिन समिति गठन गर्न निर्देशन दिनुभएको हो। भेटमा सभापति गजुरेलले सड़कमा खटिने ट्राफिक प्रहरीलाई व्यवहारमा नम्रता बोलीमा शुद्धता र आर्थिक कारोबारमा पारदर्शिता अपनाउन आग्रह
2: इन्द्र जात्राको अवसरमा काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा साना बाल बालिकाहरूको सामूहिक कुमारी पूजा गरिएको छ। हिजो हनुमान ढोकामा लिङ्गो ठडाएपछि आज तलेजु भवानी मन्दिर परिसरमा सामूहिक रूपमा कुमारीको पूजा आज गरिएको हो।
3: नेप्से परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। त्यसैगरी परिसूचक नेप्से 11.77 अंकले बढ़ेर 2629 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम भने केही खस्किएको छ। हिजो 6.35 करोड़को कारोबार भएकोमा आज 5.44 करोड़ रूपियाँको कारोबार भएको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा व्हाइट हाउस प्रवेशमा रोक लगाइएका तीन प्रमुख संचार माध्यम को पहुँच तत्काल खुला गर्न त्यहाँको एक अदालतले आदेश दिएको छ। अदालतका संघीय न्यायाधीश टिमोथ केलीले ट्रम्पले प्रतिबन्ध लगाएका संचार माध्यमहरू सीएनएन एमएस नाउ र पोलिटिकोलाई व्हाइट हाउसमा तत्काल पहुँच दिन ट्रम्प प्रशासनलाई आदेश दिनुभएको हो। आज जारी गरिएको फैसलामा न्यायाधीश केलीले पत्रकारहरूको प्रेस ब्याज खारेज गर्ने कदम संवैधानिक रूपमा पर्याप्त त उचित प्रक्रिया बिना नै चालिएको ठहर गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
3: युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको आरोप लगाउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले रूससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको बताउनुभयो। जेलेन्स्कीले घाना, नेपाल र भारत लगायत देशका नागरिक रूसी पक्षबाट युद्धमा संलग्न रहेको दावी समेत गर्नुभयो। उहाँका अनुसार सन् 2025 रूसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। पाकिस्तानी खेलाड़ी इफ्तिकार अहमदले जनकपुर बोर्ड्सबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। जनकपुरले एनपीएलको तेस्रो संस्करणका लागि तेस्रो विदेशी खेलाड़ीका रूपमा अहमदलाई भित्राएको हो। 36 वर्षीय पाकिस्तानी ब्याटर अहमदले 4 टेस्ट 28 एक दिवसीय र 66 टी20 अन्तर्राष्ट्रिय खेलिसकेका छन्। एक दिवसीय अन्तर्राष्ट्रियमा अहमदले एक शतक बनाएका छन्। एक दिवसीयमा उनले 106 माथिको स्ट्राइक रेटमा रन बनाएका छन् भने टी20मा 129 माथिको स्ट्राइक रेटमा उनले रन बनाएका छन्। जनकपुरले यसअघि नै अलराउण्डर द्वय अमेरिकाका हरमित सिंह र न्यूजील्याण्डका जिम्मी निसमलाई अनुबन्ध गरिसकेको छ। यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउण्डर ब्रान्डन म्याकमुलनलाई एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ।
3: जापानमा जारी 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई 34-25 हराउँदै नेपालले सेमी फाइनलमा स्थान बनाएको हो। जापानको तोकाई सुटेसन व्यायामशालामा भएको खेलमा नेपालले पहिलो हाफमा 19-13 अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि नेपाल 15-12 अघि रहँदै समग्रमा 34-25 जित निकाल्न सफल भएको हो। सेमी फाइनल प्रवेशसँगै नेपाली महिला कबड्डी टोलीको पदक पक्का भएको छ। समूह बीमा रहेको नेपालले यसअघि थाइल्याण्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेसँग पराजित भएको थियो। समूह बीबाट नेपालसँगै चाइनिज ताइपे पनि सेमी फाइनलमा प्रवेश गरेको छ। अब नेपालले फाइनल प्रवेशका लागि भोलि समूह एको विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ। पुरूष कबड्डीमा नेपालले मलेसियालाई हराएको छ। समूह बीको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हराएको हो।
2: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: आज राति 5 प्रदेशमा भारी वर्षाको सम्भावना। प्रमुख राजमार्गमा रात्रिकालीन सवारी चलाउन रोक। विपदको बहाना पारी बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सरकारको चेतावनी।
2: अदालतको भूमिकालाई लिएर सदनमा 3 दिनदेखि राष्ट्रपार एमाले 20 सवाल जवाब। प्रतिनिधि सभामा नियमापत्ति दुरूपयोग नगर्न सभामुख अरियालको चेतावनी।
3: पूर्व राष्ट्रपति भण्डारीलाई वरिष्ठ नेता बनाउने एमालेको निर्णय। 7 जना स्थायी कमिटिमा मनोनित। कंग्रेसको क्षेत्रीय अधिवेशन गर्ने समय 3 दिन थप।
2: युक्रेन युद्धमा नेपाल सहित 47 देशका नागरिक संलग्न भएको जेलेन्स्कीको आरोप। संचार माध्यमलाई व्हाइट हाउस प्रवेश खुल्ला गर्न अमेरिकी अदालतको आदेश।
3: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल श्रीलंकालाई हराउँदै सेमी फाइनलमा पाकिस्तानी खेलाड़ी इफ्तिखार अहमदले जनकपुरबाट एनपीएल खेल्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र दिनेश विदा हुन्छौं। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा अविरल वर्षासँगै जोखिम पनि यथावत, वर्षाको सम्भावित प्रवृत्ति बारे मौसम विभागकी महानिर्देशक भन्छिन्।
1: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ, बन्दकी प्रदेशमा पनि भारी छ अनि त्यसपछि सेतुली प्रदेशमा पनि भारी नै छ।
0: जोखिम घटाउन मुख्य राजमार्गहरूमा कस्तो सावधानी अप्नाइएको छ?
2: जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। त्यसरी हाइवे पनि बन्द गर्ने निर्णय गर्छ।
0: र चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चीनिया नेता सी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्याण्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिशियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने ठानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरू समाचार फडिन र दाहालबाट सुन्नुहोस्। एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चीनिया नेता सी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्याण्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिशियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने ठानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उठाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सीएनएन, पोलिटिको र एमएस नाउका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसँगको द्वन्दका माझ अदालतको आदेशलाई ट्रम्प विरूद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रूसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरूद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा शुरू गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लंघन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जूनमा भएको उक्त ह्याकिङ बारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गैरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढ़ेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ़दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बंगालको खाड़ीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्छन्,
1: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ। बागमती प्रदेशको पनि सिन्धुपाल्चोक दोलखामा पनि अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ, अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ। अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ।
0: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अपनाइरहनुपर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्। यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
4: अहिलेसम्म क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ डेटा आएको त छैन, तर अलिकति यो सड़क अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि नै अलिअलि आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ।
0: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्। भर्खरै नेपालले विनाशकारी बाढ़ीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए।
5: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेशन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो। त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ।
0: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढ़ाइएको सन्दर्भमा केही बेर अघि हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौं।
2: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिङ सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हाइवे एकछिन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सड़कहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत चाहिँ पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय गर्छ।
0: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सड़कहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
2: पहाड़ी भेगहरूमा जहाँ चाहिँ वर्षाको चाहिँ इन्टेन्सिटी अलिकति बढ़ी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मेसिन सेट स्ट्यान्डबाई राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घण्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ।
0: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सड़क बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर। अब पृथ्वी हाइवेकै कुरा गरौं र अन्य सड़कहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
2: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो। जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ।
0: नेउपानेजी, सँगसँगै अब यो सड़क भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोड़िएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा सञ्चालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
2: अहिलेलाई त हाम्रो टेम्पोररी म्यानेजमेन्टै हो यो वर्षाभरिलाई। अब जब यो वर्षा सकिन्छ त्यस पछाडि चाहिँ हामीले अध्ययनको काम सुरु गरिसकेका छौँ। यो वर्षापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णभीमा पनि। अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मेसिनहरू नै राखेका हौँ। अहिले अब पहिरो गइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो। तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ। र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ
6: बिग्री हालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ करिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिराखेको छ।
7: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अपनाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
6: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ, त्यही भएर कतै पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्न चाहन्छु।
0: सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अब एकैछिन लागौ कर्णालीतर्फ। प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमीनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
8: एक बच्चा एक बिरुवा भन्ने नाराका साथ घर घरमा बिरुवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाद नगरपालिका दशकी देवकी खत्री।
9: विभिन्न प्रकारका विपदहरू निम्ति आएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बालबालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरुवा रोपिरहेछ।
8: बाल बालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2,285 धुपी र किमोको बिरुवा रोपिएको बताउँछन् होल भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक देश बहादुर रावल।
10: 1930 बालबालिका दिएछौं भने अरू हामीले जम्मा जम्मै चाहिँ 2,285 बिरुवा वितरण गरेको, विद्यालयको प्राङ्गणहरूमा बिरुवाहरू रोप्ने त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर भन्ने काम गरेका छौँ।
8: माथिल्लो कर्णालीको डोल्पा, मुगु, हुम्ला, कालीकोट र जुम्ला जिल्लामा बाढ़ी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथसाथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
11: नदीको क्षेत्रमा के हुन्छन् पहिरो नियन्त्रणको हिसाबले त्यो ठाउँमा लाउन योग्य छ, त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार फुल बिरुवाहरू हाम्रो लगाउनेछ।
8: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस, ओखर, धुपी र किम्बुको बिरुवा समेत रोपेर वातावरण संरक्षणमा जोड़ दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चीनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट।
3: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण शुरू भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिशियल इन्टेलिजेन्स एआई को नियमन पनि दुई नेताको एजेण्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआई को नियमन खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति सीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसीकी लाउरा बिकर भन्छन् सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो 9 वर्षमा बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
12: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क।